0: पर्वको अवसरमा भव्य मेला लाग्ने गरेको छ। यसैबीच हामीले बाबा बर्दगोरियाको नामाकरण र यसको महत्त्व के छ भनी बाबा बर्दगोरिया धाम अनुष्ठानका यज्ञाचार्य शैलेश उपाध्यायलाई सोधेका छौँ।
1: बाबा बर्दगोरिया र स्वयं नन्दीश्वरलाई नै बुझाउने त्यस्तो उहाँको चाहिँ अवतार नै हो भन्ने खालको जनविश्वास छ। पहिला के थियो भन्दा पहिलाको जमाना एउटा राम राजा राम नाम गरेका ती चाहिँ यहाँ राज्य गर्दथे। उनका गोठमा

0: यसले चाहिँ लगाइदिएछ नि बाछोलाई घरलाई टुनको हिराको चाहिँ मा लगाइदिएको रहेछ। अनि तर त्यही थोरै कलियुग लगाइसकेको थियो मान्छेलाई चाहिँ त्यो धन देखेपछि लोभ लाग्ने रहेछ। त्यहाँ तल पलतिर उहाँ रूपन्देहीको दलतिर गोरकट्टा हुने ठाउँ छ, त्यहाँसम्म चाहिँ ती चाहिँ ढाकाहरूले त्यो चाहिँ खोज्न खोजेछन् त्यो माला। अब सकेनन्, नसकेपछि चाहिँ प्रहार गरे, प्रहार गरेर चाहिँ त्यहाँ त्यसलाई छिन्ने कोसिस गरे। तर चाहिँ अब शक्तिशाली नन्दीको अवतार बाछो त्यसै शक्तिशाली भएको, अनि उहाँबाट चाहिँ भाग्दै भाग्दै आउँदाखेरि यता तलतिर चाहिँ हिराको हार खस्यो, त्यहाँ पलतिर सुन के अरे सुनको हार खस्यो। त्यही भएर ठाउँको नाम सुनौल पर्ने, त्यहाँबाट हिरागन्ज पर्ने, यस्ता पर्दै गयो। र यहाँ पलतिर आउँदाखेरि पूर्वतिर दशामा एउटा अमर पोखरी, पवित्र अमर पोखरी छ। त्यहाँको जल पिउने पिउँदाखेरिमा प्राण रक्षा हुने अमर भैले हुन्थ्यो, तर ती चाहिँ बहरले चाहिँ यहाँसम्म आउँदाखेरि त्यहाँ पोखरीसम्म पुग्न सकेनन्। र उनी नसक्दाखेरि उनी चाहिँ उनको चाहिँ देह चाहिँ त्यही त्यो अवसान भयो, प्राण पोखरीसम्म उडेर गए। र जस्तो अवस्थामा थिए त्यस्तै अवस्थामा त्यही चाहिँ पत्थरमा परिणत भए, र आज चाहिँ त्यो चाहिँ त्यसरी यो पत्थरको मूर्ति टाउको नभएको त्यस्तो मूर्ति चाहिँ भगवान सहित जनताहरूले नन्दीश्वर भगवान पुज्ने गर्छन्। जनताको सबैको आस्था त्यही छ, यसको पौराणिक कथा पनि त्यही नै हो नि बुझ्दछु मैले। त्यही कारणले सबै जनताहरू यो चिजको अवसरमा पारेर यहाँ दुध चढाउने, पवित्र पोखरी अम्बर पोखरीबाट जल ल्याएर यहाँ चढाउने गर्छन् भक्तहरूले।
1: तीज मनाउन माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन हुनुभएको छ। मुसीको नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उहाँलाई बाढीले बगाएको हो। मुसीको नगरपालिका इन्द्रे गौडाकी 29 वर्षीय कल्पना पुन इस्मा गाउँपालिका 4 हुल स्थित माइत जाँदै गर्दा आइतबार साँझ दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाउन साथ प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब परीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताउनु भएको छ। हिजो 62 राष्ट्रिय बाल दिवस नवलप्रासी सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। बाल बालिकाको हक, अधिकार र संरक्षणका विषय संविधान र कानूनमा उल्लेख गरेर मात्र नहुने भन्दै सरकारवालाहरूले बाल बालिका प्रति दैनिक व्यवहारमै बालमैत्री सोच र व्यवहार आवश्यक रहेको बताएका छन्। सार्वजनिक बिदा र हरितालिका तीज समेत परेकोले नवलप्रासीमा भने औपचारिक रूपमा जिल्ला स्तरीय कार्यक्रम आयोजना भएन। जिल्लामा 2 दिन अघि जिल्ला बाल सञ्जाल नवलप्रासी र बर्दघाट नगर बाल सञ्जालले बर्दघाट नगरपालिकामा बाल बालिकाको सहभागितामा कार्यक्रम आयोजना गरेका थिए। नवलप्रासीका 7 पालिकाले विभिन्न कार्यक्रम मार्फत बाल मैत्री अभियान सञ्चालन गर्दै आएका छन्। तर जिल्लाका 2 पालिका मात्रै बाल मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएका छन्। सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको हो भने रामग्राम नगरपालिका पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेको छ। अन्य पालिकाहरूले पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर बालबालिकाको संरक्षण, हक, अधिकार र नेतृत्व विकासका क्षेत्रमा जिल्ला स्तरमा काम गर्ने प्रभावकारी सरकारी संयन्त्रको अभाव तथा भएका संरचना समेत निष्क्रिय र उदासीन हुँदा पछिल्लो समय बालमैत्री गतिविधि कमजोर हुँदै गएको सरकारवालाहरूको भनाइ छ। जिल्ला सदरमुकाम परासीमा सङ्घीय सरकार मातहत रहेको बाल जिल्ला बाल संगठन समेत भवन जीर्ण अवस्थामा रहेको र यसको गतिविधि सुन्न प्राय देखिन्छ। बालमैत्री स्थानीय शासन घोषणा भएका पालिकाहरूमा समेत बाल विवाह, बाल हिंसा र बाल श्रमको समस्या पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। बालबालिकामाथि हुने यस्ता गतिविधिको नियमित अनुगमन र नियमनमा स्थानीय तहले पर्याप्त चासो नदिएको जिल्ला बाल सञ्जालका अध्यक्ष आदर्श भण्डारीले बताउनुभयो। बाल दिवसलाई एक दिन औपचारिक कार्यक्रम गर्ने अवसरका रूपमा मात्र नलिन स्थानीय सरकारलाई अभिभावकहरूले आग्रह समेत गरेका छन्। यसैबीच हामीले जिल्ला बाल सञ्जाल नवलप्रासीका अध्यक्ष आदर्श भण्डारीलाई नवलप्रासीमा बाल अधिकारको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
2: बाल विवाह, बाल श्रम आदि इत्यादिले चाहिँ एकदम धेरै ठाउँ ओगटेको छ, जसले गर्दा हाम्रो बाल बालिकाको चाहिँ अधिकार हनन भएको छ। अब बाल विवाह पनि बढ्दो क्रममा छ, बाल श्रम पनि बढ्दो क्रममा छ, बाल बालिकाहरू निकै नै पछाडि छन्। अब यसको लागि पनि सबै पालिकाहरूसँग हामी समन्वय गरेर त्यसको पहल गरिरहेका छौँ। तर हालै हामी पनि विभिन्न किसिमका कार्यक्रमहरूमा जस्तै बर्दघाट, रामग्राम, प्रतापपुरतिर जाँदा पनि सडक बाल बालिकाहरू चाहिँ अलिक बढी फेला परेको छ। यसको लागि पनि हामीले यो विभिन्न योजनाहरू बनाएर यसमाथि पनि काम गर्ने सोचेका छौँ सर। तर बाल अधिकारको क्षेत्रमा चाहिँ पूर्ण रूपमा चाहिँ हाम्रो अधिकार प्राप्ति भएको छैन अझै पनि। तर अब हामीले यो अभियान चलाइसकेपछि चाहिँ अबको

0: वर्ष मात्रै पूर्ण रूपमा नै हाम्रो नवलप्रासी जिल्लाभरि नै बाल अधिकार चाहिँ सबै बाल बालिकाले सुनिश्चित गर्नेछन् प्राप्त गर्नेछन् भन्ने हाम्रो उद्देश्य छ सर।
1: जस्तै तपाईँको यो रामग्राम नगरपालिका र सुनवल नगरपालिका बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा भइसकेको अवस्था हो, तपाईँहरूको अनुगमनमा तपाईँहरूले हेर्दाखेरि यो दुईवटै पालिकामा बाल अधिकारको कुरा र हामीले घोषणा मात्रै गर्यौं कि त्यसको कार्यान्वयनमा पनि ध्यान दियौं के पाउनुहुन्छ?
0: हजुर, यसको सन्दर्भमा चाहिँ म सुनवल नगरपालिका प्रति धेरै बोल्न चाहेन सर, किनकि हाम्रो सुनवल नगरपालिका अब यो नवलप्रासी जिल्लाकै बाल बालिकाको क्षेत्रमा एकदम राम्रो नगरपालिकाको रूपमा अहिले चिनिएको छ। अब हामीलाई कार्यक्रम गर्दा पनि एकदमै सहज हुन्छ सुनवलमा, किनकि नगर स्तरीय बाल सञ्जाल, वडा स्तरीय बाल सञ्जालहरू एक्टिभ छन्। तर अहिलेको सन्दर्भमा चाहिँ हामीले भदौ 29 लक्षित कार्यक्रम चाहिँ रामग्राममा राख्न खोजेको सर, हाम्रो नवलप्रासी जिल्लाको हाम्रो यो सदरमुकाम भएको कारणले गर्दा पनि। तर त्यहाँको चाहिँ बाल सञ्जालहरू पहिला गठन भयो, पहिला स्थानीय शासन घोषणा भयो, तर स्थानीय शासन घोषणा भइसकेपछि त्यसलाई चाहिँ निरन्तरता दिन सकिएन। अहिलेको हालको सन्दर्भमा चाहिँ रामग्राममा बाल सञ्जालहरू कुनै पनि एक्टिभ नभएको र भएका पनि खारेज भएको अवस्था छ सर।
1: त्यसो भए तपाईँले अब जुन पालिका घोषणा भइसके ती पालिकाहरूले कसरी काम गर्नु पर्ला र जुन पालिका घोषणा भएका छैनन् बाँकी 5 पालिकाहरू ती पालिकाहरूले कसरी काम गर्नु पर्ला, तपाईँको सुझाव चाहिँ के छ?
0: हजुर, सर्वप्रथम त सर हाम्रो यो बाल मैत्री घोषणा भएको पालिकाहरूले चाहिँ बेला बेलामा चाहिँ यो बाल विवाह, बाल श्रम, लागु पदार्थ दुर्व्यसन आदि इत्यादि अझै पनि सामाजिक समस्याहरू अन्त्य भएका छैनन् यिनीहरूलाई लक्षित गरेर कार्यक्रमहरूको आयोजना गर्ने, अर्थपूर्ण बाल सहभागिता गराउने, त्यो प्रति चाहिँ बाल मैत्री स्थानीय शासनहरूले एकदम ध्यान दिनुपर्छ। र अर्को कुरा भनेको चाहिँ एकदमै बाल सञ्जालहरूलाई एक्टिभ गराउने, हरेक महिनामा सकिन्छ भने कार्यक्रम गर्ने, जिरो बजेट कार्यक्रम गर्ने। अनि अर्को कुरा चाहिँ जुन पालिकाहरू चाहिँ अब बाल मैत्री स्थानीय शासन घोषणा गर्नतर्फ लाग्नु भएको छ, उहाँहरूले बालबालिकाको यो हाम्रो 4 बासम्बिसको सबै सूचकहरू पुरा गरेर बालबालिकाको क्षेत्रमा चाहिँ सूचकहरू पुरा गरेर 36 सूचक हाम्रो त्यसमा चाहिँ पर्छ हुन्छ, त्यो सूचक पुरा गर्नुपर्ने हुन्छ। अन्य पालिकाको चाहिँ मुख्य गरी यही हो सर, बाल विवाह, बाल श्रम, लागु पदार्थ। हाम्रो यो नवलप्रासीको मुख्य समस्या नै यही छ सर, बाल विवाह, बाल श्रम, लागु पदार्थ, यही 3 हाम्रो अलिक पोइन्टहरू तल झरेको छ अरू पालिकामा पनि। हामीले पनि जिल्लाले पनि सक्दो अरू पालिकासँग समन्वय गरेर स्थानीय शासनतर्फ चाहिँ अघि बढाउने प्रयास गरिरहेका छौँ।
1: कुराकानी पछि अब बाँकी खबर। लागू औषध सेवन गरी सवारी साधन चलाउनेलाई चेक जाँच गर्ने क्रममा एकै दिन 4 सवारी चालक पक्राउ परेका छन्। चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा उनीहरू पक्राउ परेका हुन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिल वस्तुको बुद्धभूमि नगरपालिकाको गौरी सिङ्गेमा गरिएको चेक जाँचका क्रममा 4 चालक लागू औषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। शङ्का लागेर 23 चालकको पिसाब परीक्षण गर्दा 4 पोजिटिभ देखिएको जिल्ला ट्राफिक प्रहरीकारले प्रमुख निरीक्षक राजन ढकालले बताउनुभयो। एक्रो किट मार्फत उनीहरूको परीक्षण गरिएको थियो। 1 स्कुटर चालक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए। ट्राफिक प्रहरीले राजमार्गमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूले लागु औषध तथा मादक पदार्थ सेवन सम्बन्धी परीक्षण गरिएको हो। पर्यटक बोकेर नेपाल भित्रिने भारतीय गाडी 1 मात्र नेपालमा रहन पाउने नियमले पर्यटन क्षेत्र प्रभावित बनेको छ। नेपाल प्रवेश गर्ने भारतीय गाडीको भन्सार बिन्दुमा अनलाइन दर्ता सुरु भएपछि नियमनमा कडाई भइरहेको छ। नियम लागू भएपछि भारतीय ट्राभल कम्पनी प्रभावित भएको व्यवसायको गुनासो छ। यसअघि भारतीय गाडीले भन्सारमा राजस्व तिरेर एउटै पर्यटन समूहलाई महिनौँ नेपालमा घुमाउने गरेका थिए। पछिल्लो समय नेपाल प्रवेश गर्दा अनलाइन दर्ता सुरु भएपछि एउटा गाडी 30 बढी नेपालमा रहन नमिल्ने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्लो केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्तामध्ये एक भएकोले त्यसबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्ने देखिएको छ। अब अन्त्यमा खेल खबर। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज वास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खला 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा रहेको छ। यसैबीच युएईको दुबईमा भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलेपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानको गृह मन्त्रालयका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरू बीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो।

पश्चिम नवलप्रासीका तीनवटा सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालोको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सेवा सहजीकरणका लागि गृह मन्त्रालयको 5 बुँदे परिपत्र, नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउने निर्देशन, अर्थ मन्त्रालयद्वारा पुँजी बजार सुदृढीकरण कार्ययोजना जारी। नेपाललाई दैनिक 18 घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय, भारत र नेपाल बीचको लामो समयदेखिको ऊर्जा साझेदारीलाई अझ सुदृढ बनाइँदै। सुनवल 11 स्थित बाबा बर्दगोरिया क्षेत्र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण, नवलप्रासीमा बाल विवाह, बाल श्रम र लागु पदार्थ दुर्व्यसन मुख्य समस्या रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष भण्डारीको भनाई। र रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। बिहान 5:30 बजेको खबर सङ्गालो आजलाई यति नै। साँझ 6:30 बजे स्थानीय सेरेफेरका साथ पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका सुरेश यादवलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु। नमस्कार।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक। रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै निरन्तर प्रयास संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
2: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ
3: नि, अपर्च्युनिटी खोज्ने हो छैन भने बाँड्न चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ।
4: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
7: साझा पृथ्वी साझा दायित्व,
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसुङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र।
1: रङ्गाऊ घर यसै पाली, मौका पाइने एक जोडीलाई घुम्न जान पाली।
0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: काया कैरनमा अब खबरको सिलसिला। चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोरा 400 रुपियाँसम्म बढेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफुल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफुलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चिनी किलोको 140 रुपियाँ पुगेको छ भने बजारमा चिनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रुपियाँसम्म बढेको छ। प्याजको भाउ 100% बढ्यो। 200 रुपियाँ किलोको कागती 450 रुपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
3: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गुनारायणको डगरकोट, काठमाडौँको साँको लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परे को ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान

0: अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
1: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगु नारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ। यसैबीच भोटेकोसी बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कडा महामारी नफैलिएको भए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरपचोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरपजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरपजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरपचोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरपचोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
1: काया खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाडपर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
6: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रुकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्ग्यानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रुपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
7: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिरहेको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र होइन जस्तो लाग्छ है। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ
6: तनहुकी मैया नेउपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठुला अर्डरको बेला 1 लाख रुपियाँ भन्दा बढीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमान पूर्वक बाँच्न सिकाएको छ।
8: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नि परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
6: ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया वज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रङ्गिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठुलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
9: म यो काम गरेर यति गरेर मैले किन नखाने, सबैभन्दा ठुलो मेहनत, विश्वास, आत्मनिर्भर पर्नु पर्यो। जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ।
6: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाइ भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
10: पढ्नु चाहिँ पऱ्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पऱ्यो, अब बोल्न सक्नु पऱ्यो, अब एप्रोच गर्नु पऱ्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पऱ्यो, सकिन्छ, उसले दिमाग लगाउनु पऱ्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पऱ्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमै पनि कोही छन् होला एज स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पऱ्यो, प्लान हुनु पऱ्यो।
1: सफल उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोशी बाढीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अरब रुपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्याङ्कन आरडिएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना विद्यालय गाडी सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनएका संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँ बराबरको क्षति भएको छ। बाढीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। उहाँले नेपाल भारत सहकारी र भुटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा उहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
11: कृषि मन्त्र नार्कसँग
12: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: बाको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठ धन सम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिन्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट संकलन गरेका 30 सिलिन्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिन्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। संकलित 30 सिलिन्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिन्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिन्डर पनि संकलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिन्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिन्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिन्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिन्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। क्षयरोग अर्थात टिबी विरुद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो 1 दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात डिबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डिबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानुनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23-30 अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
5: अब खेल खबर। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बिसिबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालन प्रमुख साहियार नफिसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण धरतीसहित अत्रि गौतम भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
5: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिनाभन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
4: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात् पुस 16 दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
5: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
4: बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन सुरु हुँदै
5: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
4: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
5: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आइसियूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आइसियू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेउमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिएँ, आइसियूमा पसेर लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै लिएँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: Christmas Steel, Nepal ke guaranteed number one quality.
1: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना.
2: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ. साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ.
1: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम.
3: ओहो, कता हो दाइ, रन किएर हिँड्नु भएको छ नि?
1: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो. म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको.
3: ल कवाडमै कता, न्यू जयगणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कवाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ.
4: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ.
3: एक पटक आएर त हेर्नुहोस्.
4: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि. सम्पर्क 98450 59960 र 98118 21 559.
5: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति.

0: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक।
1: एक साथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहाखबर.com र थाहाखबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। नेकपा एमालेमा पुनर्गठनको बहस एउटा निष्कर्षतर्फ पुग्ने होइन, थप पेचिलो बनिराखेको परिस्थिति पछिल्ला केही दिनले देखाएको छ। खास गरी दुईवटा प्रतिवेदन, उपाध्यक्ष रामबहादुर थापा बादलको र महासचिव शंकर पोखरेलले दुईवटा समानान्तर जस्ता देखिने प्रतिवेदनहरू कार्यदलको बैठकमा पेश गरिसके पश्चात त्यसले बहसलाई थप पेचिलो बनाएको भन्ने कोणबाट शुरू भएको छ। र अर्को कुरा, अहिले आएर सातै प्रदेशमा सुझाव संकलन गरेर अहिले प्रतिवेदनलाई अन्तिम रूप दिने क्रममा यो पुनर्गठनको अर्थ भनेको संगठनको सुधार हो कि नेतृत्व व्यवस्थापन हो भन्ने प्रश्नमा अड्किएको जस्तो स्थिति देखिएको छ। र खास गरी नेकपा एमालेभित्रको संकट मोचन हुन किन नसकिराखेको हो? टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरी। ठाकुरजी नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हजुर, धन्यवाद।
1: एउटा सहमतिको बिन्दु खोजिनुपर्ने हो आजसम्म, तर एमाले पुनर्गठनको विषय चाहिँ थप पेचिलो बने जस्तो देखिराखेको छ, यस्तो किन भइरहेको
2: हो? वास्तवमा तपाईँले भने जस्तो नहुनुपर्ने हो। अहिले नेकपा एमाले जस्तो एउटा गतिशील, देशभरि एउटा बलियो संगठन भएको, लाखौँ एउटा इमान्दार कार्यकर्ता भएको र सधैँ देश र जनताको हितलाई केन्द्र भागमा राखेर अगाडि बढ्ने पार्टीमा फागुन 21 निर्वाचन हामीले सक्यौँ। आजसम्म एउटा केन्द्रीय कमिटिको बैठक हुन सकिरहेको छैन। सबभन्दा पहिला त यही प्रश्न नै आम पार्टी पङ्क्तिका लागि सबभन्दा चाहिँ एउटा गरुङ्गो प्रश्न बनेको छ। फागुन 21 चुनाव सकेर हामी यहाँसम्म आइसक्यौँ। चुनावको परिणाम किन त्यो भयो त्यसको समीक्षा अहिलेसम्म चाहिँ केन्द्रीय कमिटीमा हुन सकेको छैन। सरकारको गतिविधि भूमिका यस्तो एउटा चाहिँ कमजोर र करिब करिब सरकार असफल भयो, दुई तिहाई बहुमत प्राप्त सरकार एउटा असफल अवस्थामा छ। हरू 10 यति ठुलो बाढी एउटा चाहिँ देशमा एउटा पीडाको परिस्थिति छ। देशमा यति धेरै घटनाहरू घटिराखेका छन्, यति धेरै राष्ट्रिय राजनीति पेचिलो बनिरहेको छ, भू राजनीतिक सभ्यताको एउटा चाहिँ एउटा डरलाग्दो एउटा परिस्थिति देशमा देखा परिरहेको छ। तर एमाले जस्तो पार्टीको केन्द्रीय कमिटी बैठक आयोजना हुँदैन। यो भन्दा चाहिँ यो धेरै हामी यो पार्टीका निम्ति देशका निम्ति लडेका इमान्दार देशभरिका कार्यकर्ताहरू नेताहरू सबैका निम्ति र समर्थक शुभचिन्तक र आम जनताका लागि धेरै चाहिँ नमिठो कुरा हो भन्ने अनुभूति चाहिँ सबैले गरेको म देख्छु। एक दोस्रो कुरा तपाईँले भने जस्तो कि स्वयं केपी ओलीको अध्यक्षको अध्यक्षतामा बसेको सचिवालयको बैठकले कार्यदल बनाएर चाहिँ देशव्यापी रूपमा 7 प्रदेश स्तरमा त्यस पछाडि गएर चाहिँ प्रवासमा अनि गएर बुद्धिजीवीहरूको जनसङ्गठनहरूमा पूर्व केन्द्रीय कमिटी भनेको सल्लाहकारहरूको बिचमा 13 चाहिँ एउटा ठुला ठुला चाहिँ महत्त्वपूर्ण फोरमहरू आयोजना गरेर लो यो पार्टी निर्माण आगामी दिनमा कसरी जानुपर्छ भनेर सुझाव सङ्कलन गरियो। अझै त्योभन्दा अगाडि स्वयं फागुन 21 निर्वाचन परिचालन कमिटीको तर्फबाट नै निर्देशन जारी गरेर अथवा चाहिँ केन्द्रीय कमिटीको तर्फबाट महासचिवले निर्देशन जारी गरेर चाहिँ वडा स्तरमा, पालिका स्तरमा, जिल्ला स्तरमा, प्रदेश स्तरमा चाहिँ समीक्षा भएर त्यो रिपोर्ट पनि केन्द्रमा आयो। केन्द्रमा चाहिँ एउटा केन्द्रीय कमिटीको तर्फबाट जारी भएको सर्कुलर अनुसार वडा तहको बैठक गरेर समीक्षाको एउटा प्रतिवेदन बन्यो। त्यसपछि फेरि कार्यदलको तर्फबाट देशभरि छलफल गरेर चाहिँ एउटा प्रतिवेदन तयार भयो। तर ती प्रतिवेदनहरूको बारेमा पनि स्वयं कार्यदलमा पनि कार्यदल बनाएर छलफल गर्दाखेरि असार मसान्तभित्र केन्द्रीय कमिटीको बैठक समेत सक्ने गरी चाहिँ त्यसको सचिवालयको बैठकमा योजना बनेको थियो, त्यो पनि कार्यदलको योजना पनि होइन, सचिवालयको बैठकको योजना थियो कि असार मसान्तभित्र कार्य केन्द्रीय कार्यदलको काम छ, केन्द्रीय कमिटीको पनि बैठक सक्ने, तर साउन बित्यो, भदौ बित्यो, चाहिँ अहिलेसम्म भदौको लास्टमा हिजो र अस्ति बल्ल कार्यदलको बैठक बसेको हामीले
1: आज आएर त यो पुनर्गठन भनेको संगठन सुधार हो कि नेतृत्व व्यवस्थापन हो भन्नेको यो व्याख्या बुझाइदिनु पर्ने
2: अहिले आएर चाहिँ अब विषय के बनाउनु खोजिँदैछ भन्दाखेरि यो नेतृत्वको प्रश्न हो कि संगठनको पुनर्गठनको प्रश्न हो भन्ने कुराहरू, यो त फागुन 21 गते चुनाव सकिएको अर्को दिन नेतृत्वको प्रश्न हल भइसक्नुपर्ने थियो, नैतिकताको आधारमा चाहिँ यो यो यो परिणामले देशभरि आएको घटनाले चाहिँ सहज रूपले चाहिँ एउटा हार्दिकतापूर्वक अध्यक्षले मार्ग प्रशस्त गरेर यो देशको यो पार्टीको संगठनको पुनर्गठन नीति सिद्धान्त कार्यक्रमको पुनर्गठन कार्यशैलीको पुनर्गठन संगठनात्मक जीवनको पुनर्गठन हाम्रा जीवनशैली कार्यशैली व्यवहार यसको पुनर्गठन लगायतका विषयहरूमा चाहिँ एउटा ठुलो अभियान चाहिँ चलिसक्नुपर्ने हो, तर चाहिँ त्यो हुन सकिरहेको छैन। अब मन लाग्छ ढिलो त भयो, ढिलो भए पनि अब हिजो र अस्ति कार्यदल बसेको हामीले सुनेका छौँ, समाचारहरूमा विभिन्न कुराहरू आइरहेका छन्। अब चाहिँ त्यो प्रतिवेदन छिटो बनेर अब फेरि यो म त के भन्छु भन्दाखेरि यो 5-6-7 आयोजना भएको केन्द्रीय कमिटी फेरि सर्यो भन्ने समाचार तपाईँहरूबाट सुन्न नपरे हुन्थ्यो भन्ने चाहना छ मेरो।
1: तर त्यो केन्द्रीय समितिमा तपाईँले भने जस्तो र खासमा आन्दोलन पश्चात जो म्यान्डेट आन्दोलनले दिएको हो र तपाईँहरूलाई एउटा सुध्रिनका लागि अझ परिष्कृत बन्नका लागि जो एजेन्डा दिएको हो नि, त्यो एजेन्डामा छलफलै हुन पाउँदैन कि अर्थात् अर्को कुनै विषयमा छलफल हुनुपर्छ कि, जस्तो नेतृत्वकै पुनर्गठन भन्ने छ, त्यो नेतृत्व भनेको अध्यक्ष मात्र हो कि कार्यकारी पदमा भूमिकामा रहेका सबै नेताहरूको भन्ने एउटा बहस रहन सक्छ, तर यही विषय नै प्रतिवेदनमा लेखिएन भने केन्द्रीय समितिमा चाहिँ छलफल गर्न पाउनुहुन्छ त भन्ने पो प्रश्न उठ्न थाल्यो भनेकै मेरो चिन्ता त्यहाँ हो।
2: त्यसमा त्यसमा त्यसमा कन्फ्युजन के छैन भन्दाखेरि नेतृत्व भनेको आजको दिनमा चाहिँ पार्टीको मूल नेतृत्व पार्टी अध्यक्ष हो, त्यसमा चाहिँ तपाईँको के छ भन्दाखेरि आजसम्म घटेका घटनाहरूले हामी चाहिँ प्रश्न त छन् नि त, एउटा व्यक्तिले एउटा चाहिँ पदको मुख्य जिम्मेवारीको हिसाबले पार्टीको नेताको हिसाबले आज हिजो चाहिँ 35-36 लाख चाहिँ जनताले विश्वास गर्ने पार्टी 27-28 लाखमा झरेको छ, त्यसपछि 14 लाखमा झरेको छ, हामीले चाहिँ हिजो दुई तिहाई बहुमत कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर दुई तिहाई बहुमतको चाहिँ पार्टी बनाएका थियौँ, हामी त्यो जोगाउन सकेनौँ, हामीले चाहिँ देशका मुख्य राजनीतिक दल एमाले र कङ्ग्रेस मिलेर चाहिँ सरकार बनायौँ, त्यो चाहिँ हामीले जोगाउन सकेनौँ। हामी चाहिँ के छ भन्दाखेरि दुई पटक अहिले आएर चाहिँ फागुन 21 को चुनावमा पुग्दाखेरि हामी चाहिँ देशको मुख्य सबभन्दा ठुलो राजनीतिक शक्ति चाहिँ आज 9 सिटमा हामी सीमित भएका छौँ भने यस्तो परिस्थितिमा चाहिँ एउटा नैतिक प्रश्न उठ्ने कुरा स्वाभाविक हो र त्यो नैतिक प्रश्न त छँदैछ।
1: अनि त्यसको कारण चाहिँ अध्यक्ष ओली मात्रै हुन् त भन्ने प्रश्न हो नि त?
2: हैन, त्यो त्यो कुरै भएन नि, त्यो म पनि हो त्यसको कारण, हैन, त्यसमा चाहिँ उहाँलाई मात्रै दोष दिने कुरा भएन, त्यसको कारण त म पनि हो, तर मेरो हिस्सा कति हो,

0: यहाँहरूको विश्लेषण छ, सबैको विश्लेषण छ नि, ती काम गर्नमा जब जको व्याख्याको समेत अपभ्रंश गरेर नेतृत्वको रक्षा गर्ने मान्छेहरू जो अहिले महासचिव हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, सचिवहरू हुनुहुन्छ होला, उहाँहरू चाहिँ आजका दिनका लागि एमालेका फिट पात्र हुन् त भन्ने मेरो प्रश्न हो।
1: त्यो होइन होइन, त्यो त त्यो त्यसमा कसरी हेर्नुपर्छ भन्दाखेरि, त्यही भएर हामीले हिजोदेखि एउटा कुरा जबरजस्त पार्टीमा सानो स्वर सानो सङ्ख्या किन नहोस् तर हामीले पार्टीभित्र उठिराखेको थियो नि, यो के छ भन्दाखेरि व्यक्ति प्रधान होइन। हामीले चाहिँ हिजो कम्युनिस्ट पार्टीलाई निर्माण गरेर हिजोसम्म आइपुग्दाखेरि हामीले के भनेका थियौँ भने नेकपा एमाले भनेको नीति प्रधान पार्टी हो, व्यक्ति प्रधान होइन। यो चाहिँ विधि प्रणालीमा छ, यो चाहिँ आदेशमा निर्देशनमा हुकुममा होइन, यो चाहिँ निश्चित व्यक्तिले चल के अरे यो अध्यक्ष पदले हाँक्ने पार्टी होइन, यो सामूहिक नेतृत्वको हो, यसको कमिटी प्रणाली छ। त्यस कारणले यो चाहिँ नीति प्रधान हो, विधि प्रधान हो, सामूहिकतामा चल्ने पार्टी हो, यसको जस अपजसको चाहिँ जिम्मेवारी चाहिँ सामूहिक रूपले हुनुपर्छ भन्ने कुरा हामीले चाहिँ स्थापित गरेको मान्यता हो। तर पछिल्लो समय के हो भन्दाखेरि चाहिँ सम्पूर्ण रूपले तपाईँले भने जस्तो चाहिँ यो हाम्रा स्थापित विधि मान्यताभन्दा विपरीत व्यक्ति प्रधान बनाउनेमा लगियो। एउटा चाहिँ के छ भन्दाखेरि देवत्वकरणको जस्तो चाहिँ अनुभूति हुन थाल्यो। यो कुराको विरोधमा, यो कुरा गलत भयो भन्ने कुरा पार्टीमा जबरजस्त आवाज थियो, तर त्यो आवाजको दमन भएको थियो। त्यसैले गर्दाखेरि चाहिँ तर त्यसको परिणाम आज यहाँ आयो। त्यसैले गर्दाखेरि त्यसमा अवश्य पनि त्यो परिस्थिति बनाउनको निम्ति पदाधिकारीहरू, सचिवालयमा रहेकाहरू, केन्द्रीय कमिटीमा रहेका हामी जस्ता मध्ये केही मान्छेहरू, त्यो चाहिँ के छ भन्दाखेरि त्यसमा त्यसको जिम्मेवार त्यसको भूमिका थियो होला। तर फेरि के छ भन्दाखेरि आज आएर कसैले हिजो यो गरेर चाहिँ गलत भयो, हिजो यो गर्दैन गर्नु हुँदैन थियो, यो कुरा गरेर हामीले व्यथित गऱ्यौँ, अब हामी सच्चिनुपर्छ भनेर कोही सच्चिन, त्यो सबै अध्यक्ष पनि सच्चिन तयार, त्यो त्यो रूपमा प्रस्तुत हुन तयार हुनुपर्छ, अरू पनि तयार हुनुपर्दछ भन्ने कुरा।
0: अझै पनि यहाँहरू चाहिँ जसले अझै पनि पार्टी पुनर्गठन हुनुपर्छ, अझै पनि कम्युनिस्टको एउटा ठुलो जमात अझै पनि इमान्दार पुस्ता र मान्छेहरू छन् भनेर भनिरहँदाखेरि अझै पनि तपाईँहरू ढिला गरिरहनु भएको छ भन्ने मलाई चाहिँ किन लाग्दैछ भने, उहाँले पटक पटक के भन्नु भएको छ भने, म चाहिँ एमा म बिनाको एमाले बनाउने सपना पार्टीभित्र पनि बाट पनि नदेखे हुन्छ, बाहिरबाट त देख्ने होइन भनेर भन्नुहुन्छ। अब यहाँ अहिले के हुँदैछ त भन्दाखेरिमा 60% भन्दा बढी मानिसहरूले, कार्यकर्ताहरूले, सातै प्रदेशका नेता कार्यकर्ताले भनेको कुरालाई एउटा कार्यदलमा सहमति गरेका आधारमा त्यो आवाजलाई दबाउन खोजिँदैछ। म यसलाई कहाँ जोड्दैछु भने 3 लाखमा मात्रै तपाईँको क्रियाशील सदस्यता नवीकरण भएको छ, सक्रिय सदस्यता भने 3 ले चाहिँ यसको वैधता लेजिटिमेसी हुन्छ त अनि कार्यकर्ता तहमा
1: होइन। एकदम तपाईँले धेरै महत्त्वपूर्ण पोइन्ट ल्याउनु भएको छ, मैले भन्न खोजेको पनि त्यही छ कि तपाईँलाई के भन्छु भन्दाखेरि आज आएर त्यो कार्यदलमा रहनुभएका चाहिँ निश्चित नेताहरू अथवा चाहिँ सचिवालयमा स्तरमा रहनुभएका निश्चित नेताहरूको बिचमा हुने लेनदेन, पदको भागभण्डा वा अरू कुनै प्रकारको सम्झौताले आजको समस्या सही समाधान छैन, हुन्न। त्यसमा तपाईँले भने जस्तै 13 ठाउँमा र वडा स्तरमा भएको समीक्षामा पार्टी पङ्क्तिले, कार्यकर्ताहरूले, नेताले र जनस्तरमा उठेका जाहेज र सही विषयहरूलाई मूल केन्द्रमा राखेर प्रतिवेदन लेखिनु पर्दछ। यो प्रतिवेदन चाहिँ नेताहरूले लेखेको, नेताले बनाएको प्रतिवेदन होइन, आम कार्यकर्ता पङ्क्तिको भावनाको, सुझावको, उहाँहरूले राख्नुभएका जाहेज तर्कहरूको, मान्यताहरूको कुरालाई यो प्रतिवेदनले सम्बोधन गरेर तयार हुनुपर्छ। त्यो नै पार्टीको चाहिँ एउटा त्यो नेतृत्वको, नीतिको, कार्यशैलीको, जीवनशैलीको, संगठनको, पुनर्गठनको मर्म बन्न सक्छ।
0: तर नेतृत्वले एक्जिट लिनुपर्छ भनेर भनिरहँदाखेरि त्यही शब्द चाहिँ राख्ने होइन, यदि त्यो शब्द राख्नु पर्यो भने चाहिँ तपाईँ अल्पमतमा पर्नुभयो भने बैठक छोडेर हिँड्नु भनेर अध्यक्षज्यूले निर्देशन दिइसक्नुभयो। त्यसका कारणले हिजो एउटा सहमति जुटाउने नाममा कार्यदलको बैठक उता काठमाडौँ उपत्यकाभन्दा बाहिर गएर बस्दा पनि सफल हुन सकेन भनेर भनिहाल्छ। यहाँ त एकजनाको नाम हटाउनका लागि
1: एउटा कुरा चाहिँ के छ भने तपाईँले भन्नुभएको हो, कम्युनिस्ट पार्टीमा कहिले कहिले अथवा कुनै पनि पार्टीमा कहिले कहिले विषयमा सबैको सहमति हुँदैन, यसलाई चाहिँ मैले एउटा डेमोक्रेटिक भ्यालुप्रति हामी विश्वास गरेका छौँ, जनताको बौद्धले धन्यवाद मानेका छौँ, त्यसले चाहिँ

0: यसले स्पष्ट भनेको के छ भन्दाखेरि हर सम्भव प्रयत्न भनेको सहमतिमा सबैको साझा सहमतिमा टुङ्ग्याउने हो। त्यसो हुन सकेन भने फेरि निर्णय नभएर त बस्न सकिँदैन, त्यो चाहिँ बहुमत अल्पमतको आधारमा बहुमतले निर्णय गर्ने हो। त्यो बहुमतको निर्णयलाई अल्पमतले स्वीकार गरेर फेरि आफ्नो मान्ने सही हो भन्ने लाग्नेहरूले फेरि आफ्नो मान्यतालाई बहुमत पुर्याउनको लागि क्रियाशील हुने हो। त्यसैले आज चाहिँ देशभरिको बहुमत पार्टी पङ्क्तिले भनेको के छ भन्दाखेरि अध्यक्षले ससम्मान चाहिँ बिदा हुनुपर्दछ, त्यसपछि तत्काल चाहिँ यो नेतृत्वको हस्तान्तरण गरेर नयाँ चाहिँ के छ भने केन्द्रीय कमिटी बन्नुपर्दछ, अनि त्यतिले त्यो मात्रै पुनर्गठन होइन, त्यसपछि हाम्रा नीति विधिको पुनर्गठन, संस्थात्मक जीवनको पुनर्गठन, अनि गएर चाहिँ नेतृत्वको पुनर्गठन, अनि गएर चाहिँ जीवनशैली के अरे कार्यशैली व्यवहारको पुनर्गठनका लागि तत्काल चाहिँ विधान महाधिवेशनको आयोजना गरेर हिजो हामीले गरेको गल्ती सच्याउने सबभन्दा पहिलो कुरा भनेको 70 वर्ष र 2 कार्यकालको प्रावधानलाई हामीले पुनः स्थापित गर्नुपर्दछ। त्यो अघिल्लो महाधिवेशनमा हामीले एउटा ठुलो त्रुटि गरेका थियौँ विधान महाधिवेशनमा भन्ने कुरा आज सम्पूर्ण रियलाइजेसन पार्टीमा छ, र विधान महाधिवेशन मार्फत यो विषय लगायत हामीले विधानका अरू प्रावधानहरू सच्याएर जानुपर्छ एउटा। दोस्रो, तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरेर त्यो नेतृत्व पुनर्गठनको त्यो केन्द्रीय कमिटीदेखि वडा तहसम्म चाहिँ कमिटी त्यसमा चाहिँ नेतृत्व पुनर्गठनको एउटा अभियान चलाउनुपर्छ, र त्यसपछि गएर चाहिँ हामीले अर्ली महाधिवेशन गरेर विशेष महाधिवेशन गरेर हामीले चाहिँ यो नेतृत्वको प्रश्न र चाहिँ केन्द्रीय कमिटीको चाहिँ नीति लगायतका अरू विषयहरूमा हामी चाहिँ हल गरेर जानुपर्छ भन्ने कुरा चाहिँ यो कार्याधिवेशन गरेर विशेष महाधिवेशन गरेर हामीले चाहिँ यो नेतृत्वको प्रश्न र चाहिँ केन्द्रीय कमिटीको चाहिँ नीति लगायतका अरू विषयहरूमा हामी चाहिँ हल गरेर जानुपर्छ भन्ने कुरा चाहिँ यो कार्यदलमा हामीले चाहिँ हामी तपाईँहरू मार्फत पढेको चाहिँ नै यो कार्यदलले जिम्मा लगाएर महासचिव लगायत नेताहरूले समझदारीमा कार्यदलले पहिला बनाएको प्रतिवेदनमा हामीले यो चाहिँ कुरा पढेका छौँ, जुन कुरा देशभरिको पार्टी पङ्क्तिले भनेको कुरा हो।
1: तर समस्या के भयो भने प्रतिनिधि परिषद बोलाउने भन्नुहुन्छ, अर्ली इलेक्सन बोलाउने भन्नुहुन्छ, त्यसका लागि पनि फेरि तपाईँहरूको विधान कस्तो बनेको छ भन्दाखेरिमा कि अध्यक्षको त्यसमा सहमति चाहिन्छ, त्यो त हुनेवाला छैन।
0: होइन, त्यो त केन्द्रीय कमिटी जब देशभरिको कार्यकर्ताले चाहिँ नि भनेको कुरा चाहिँ कार्यदलमा सचिवालयमा बहुमत सदस्यहरूले भनेको कुरा केन्द्रीय कमिटीको बहुमत सदस्यहरूले भनेको कुरा अध्यक्षले मान्नुहुन्न भन्ने कुरा कसरी पत्याउने र त्यो कुरा त मा त्यो बहुमतको निर्णय पार्टी निर्णय हुनेछ भन्ने कुरा छ। यदि यो आवाज चाहिँ बहुमत पुगेन भने त्यो फेल हुन्छ, त्यस त्यो कमिटीको बहुमत सदस्यहरूले भनेको कुरा अध्यक्षले मान्नुहुन्न भन्ने कुरा कसरी पत्याउने र त्यो कुरा त मा त्यो बहुमतको निर्णय पार्टी निर्णय हुनेछ भन्ने कुरा छ। यदि यो आवाज चाहिँ बहुमत पुगेन भने त्यो फेल हुन्छ, त्यस त्यो फेल भयो भने फेरि यो उठाउनेहरूले मान्नु पर्दछ, त्यसलाई त के भन्ने थाहा कुरा मान्नु पर्यो र
1: यो चाहिँ अब यसबाट भएन भने यदि केन्द्रीय कमिटीमा यो नेतृत्वको पुनर्गठनको विषय आएन भने तपाईँहरू त्यो बाटोमा जानुहुन्छ, प्रतिनिधि परिषद बोलाउने वा विशेष महाधिवेशन बोलाउने वा एकपटक हस्ताक्षर सङ्कलन पनि सुरु भएको छ, त्यो फेरि बिउतिन्छ बिउत्याउनुहुन्छ
0: अन्यथा अरू अहिले अरू हिसाबले सोच्नुपर्ने आवश्यकता छैन।
1: ओके,
0: यो चाहिँ के अरे मेरो आग्रह अथवा मेरो बुझाइ के छ भन्दाखेरि चाहिँ देशभरि व्यक्त भएको विचारको स्पिरिटमा यो प्रतिवेदन तयार हुन्छ, त्यो प्रतिवेदन हामीले चाहिँ सचिवालयबाट यो तयार हुन्छ कार्यदल हुँदै, र यसलाई हामीले केन्द्रीय कमिटीबाट थप समृद्ध बनाएर यो आन्दोलनलाई अझ बलियो बनाउने र आमलाको सबैभन्दा बढी विश्वास प्राप्त गर्ने आन्दोलनको रूपमा यसलाई पुनर्गठित गर्न सक्छौँ भन्ने नै मलाई विश्वास छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समय संवादका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे। उहाँसँग मैले नेकपा एमालेमा पुनर्गठनको विषय जसरी पेचिलो बनिरहेको छ त्यसको निकासको सन्दर्भ र अहिले आम कार्यकर्ताले भनिरहेको कुरा, यो कार्यदलको प्रतिवेदन पार्टीको पुनर्गठन सम्बन्धी देशभरिबाट सुझाव सङ्कलन गरिएको कार्यदलको प्रतिवेदन बनाउने विषयमा भइरहेको विवाद, त्यसमा

0: भाषा शैलीहरू सच्याउने क्रममा नेतृत्वको रक्षा र प्रतिरक्षाका विषयहरू र त्यसले समग्र पार्टी संगठनमा पार्ने प्रभावको सन्दर्भ उठाउने प्रयत्न गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने भीम विश्वकर्मालाई धन्यवाद। म धर्मराज भट्ट बिदा हुन्छु। नमस्कार।
1: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको संवाहक। रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
2: लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवन में फोन नंबर 01-5452-352, मोबाइल 98-510-600-69।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट
1: अहिले
2: ह्यापिनेस टुगेदर
1: अहिले बिहानको सात बज्यो
3: Extreme energy drink.
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
1: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
0: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिस, पीटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
1: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510 38135।
2: अरे वाह, देखा थी बहुत बढ़िया घर बनवा वाला हो।
3: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
2: चला, इतना बढ़िया सोच तोहार रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
4: जी, हमन की यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, सीपीवीसी, पीवीसी पाइप लगायत तमाम सामान थोक तथा खुदरा बिक्री होला।
5: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठीबारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल। मोबाइल 9120 42 52 31।
6: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी, बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
7: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
6: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी, बर्दघाट सुस्ता पश्चिम।
8: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
9: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
8: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
9: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
10: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 0775205510, मोबाइल 9857080510।
4: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया, हरेक महिनाको दोस्रो तथा चौथो शनिबार छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण, हरेक शनिबार
11: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी, हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म मेडिकल अफिसर डाक्टर मनिष कुमार झा, हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल, हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन, हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
4: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98570-47282।
2: ओहो, कता हो दाई, रन के रे हिन्नु भएको छ नि?
6: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
12: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
11: एक पटक आएर त हेर्नुहोस्।
12: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450-59960 र 98118-21559।
13: हरे कृष्ण
14: जप्दै कता हिँड्नु भयो बुवा?
13: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टल तिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
11: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
6: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
7: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
15: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
16: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथे सुगंध भी बहुत अच्छा देला।
6: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सरफ, जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
15: पुनश्च सफेद वाशिंग पाउडर 1/2 kg से लेके 1, 2, 3, 4 kg तक बाजार में उपलब्ध बा। साथ में 4 kg सरफ खरीद कइले पर प्लास्टिक के बाल्टी फ्री।
16: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
17: तपाई सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 MHz।

0: साक्षन।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
4: लौ दाइ पनि सुनिल हार्डवेयर परासी जानु भएन?
1: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
3: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
1: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
3: साथै हाम्रो शाखा सुनवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
5: गोवर्धन चाचा, घरवा कब बनी हो?
6: ए बाबु, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी कि नवे छावे के, लेकिन
5: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथ पुराना और नया भी एकदम सस्ता में मिलेगा। एक बार जाके तो देखी।
7: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
8: संपर्क खातिर
7: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान। मोबाइल 9834-68-734 और 9814-60-630।
9: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
13: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
15: जहिले खाना खाने बेलामै झ्याप्प लाइन जान्छ। एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
16: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो। त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
0: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
16: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
8: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम 5 85 थाना रोड, ग्लोबल कम्प्युटरको ठिक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 9815164092 र 9283364060।
16: होइन दाई, छोरालाई कहाँ पठाउन थाल्नुभयो खादामाला लगाएर? कि फेरि विदेश पठाउन थाल्नुभयो र?
17: के गर्नु भाइ, पहिला गएर 3-4 वर्षमा यही घर बनाइयो, यहाँ केही गर्न गराउन सकिएन, यो घर पनि आधा अधुरै भयो, फेरि रिन्दन गरेर विदेश पठाउन लागेको नि। 3-4 वर्षमा त कसो घर पुरानो होला र?
16: ए ल ल दाई, पठाउनु। अनि भतिज, तिमीलाई शुभयात्रा, बुवा आमाको सपना पुरा गर्नु है, शुभकामना छ। ओहो दाई, के हो, घर त पुरा सफाई गर्न थाल्नु भएछ। भतिजले राम्रै मेहनत गरेछ विदेशमा।
17: अँ बाबु, अलिअलि छोरोको मेहनतले काम त गरेछ।
16: अनि दाई, सामानहरू कहाँबाट ल्याउने सोच्नु भएको छ त?
17: कहाँबाट हुनु नि, अस्ति ससुराली गएको सालोले बिनाजु, तपाईँ त बोर्डर नजिकको मान्छे, कहाँ नेपालमा महँगो सामान किन्नुहुन्छ? पारी जाने सामान रोज्ने, अनि क्यारिङमा घरमै ल्याइदिन्छ, मजाले काम गराउनु सस्तोमा भन्दै थियो।
16: होइन होइन दाई, त्यस्तो नगर्नु। मैले पनि के कान सस्तो पर्छ भनेर बाथरुम फिटिङ, कमबोर्ड, धाराको टुटी, सावर, अनि घरको लागि आवश्यक पर्ने सबै रङरोगन पारीबाट लुकेर नेपाल सरकारलाई कर छलेर पुलिससँग लुकेर ल्याएर लगाएको। 2 महिनामै धाराहरू टुट्न थाले, कमबोर्ड फल्स हुँदैन, अनि पेन्ट्स त दाई बाल्टी पिच्छे रङ फरक, के गर्नु, फिर्ता गर्न नमिल्ने। अनि लगाएको 6 महिनामै कलर उडेर फुस्रो भयो। एकछिन त रुनु न हाँस्नु भयो म त।
18: ए हो र बाबु, त्यस्तो भएको रहेछ है। मैले त कति धेरै पैसा भएछ छिमेकीको, गएको दसैँमा लगाएको पेन्ट वैशाखमा फेरि किन लगाएको होला भनेर सोच्दै थिए। कुरा यस्तो पो रहेछ। ए बुढा, मेरो छोराको पसिनाको कमै यसरी पारीबाट घरको सामान ल्याएर खेरा फाल्ने होइन नि, भन्द्या छु।
17: तैँले राम्रो कुरा गरिस् बुढी, केही पैसा बचाउने लोभमा आफ्नै देशसँग कसरी गद्दारी गर्नु। बरु आफ्नै गाउँठाउँको पसलबाट सामान ल्याउँछु, केही पैसा महँगो भए पनि सामान त राम्रो हुन्छ, ढुक्क भइन्छ। अनि भाइ, तपाईँले कहाँबाट ल्याउनु भयो सबै सामान? फुर्सद भए बुझ्न बुटवल भैरवतिर यसो निस्कने कि?
16: होइन दाई, बुटवल भैरव जानै पर्दैन। हाम्रै परासीमा सबै सामान एकै छाना मुनि सुपथ मूल्यमा पाइन्छ नि।
18: हो र, कहाँ नि बाबु?
16: कहाँ हुनु नि भाउजू, यही सत्य भगवती ट्रेडिङ कन्सर्न एवं सिद्धार्थ प्लम्बिङ एन्ड सेनेटरीमा सबै पाइन्छ। इन्डिगो ब्रान्डको 3 वर्षदेखि 10 वर्षसम्मको वारेन्टी भएको घरको भित्री बाहिरको लागि विश्वासिलो पेन्ट्स, टोयलेट बाथरुमको शिवम ब्रान्डको एनएस पाइप फिटिङ्स, 10 वर्ष ग्यारेन्टीको सूर्य ब्रान्डको धारा, दीपज्योतिको नफुट्ने पानी ट्याङ्की, फुटे नयाँ पाइने विभिन्न ब्रान्डका कमबोर्ड र घरको लागि आवश्यक सम्पूर्ण सामान एकै छतमुनि ढुक्क भएर पाउनुहुन्छ।
18: गलत सल्लाह त पक्कै दिनुहुन्न बाबु। अनि अरू के छ नि विशेषता?
16: ए भाउजू, सत्य भगवतीमा एकपटक जानुस्, बाँकी जिम्मा सिएम भाइको, जो 17 वर्षदेखि रङरोगन व्यवसायको अनुभवी हुनुहुन्छ, उचित सल्लाह पनि पाउनुहुन्छ। अनि घरको फोटो खिचेर दिनुहोस्, 2 दिनमा घर रङ्गिएर फोटो आउँछ, अनि आफूलाई मन परेको रङ सजिलै रोजी रोजी लगाउनुहोस्, र नवलपरासीको कुनै पनि ठाउँमा फ्री होम डेलिभरीको सुविधा पनि छ।
17: ए बुढी, लहेड जाम सिएम भाइकोमा, अब जे जे चाहिन्छ त्यहीबाट ल्याउने। पारी जान आउन झन्झट, दिनभरिको तनाव, नगद दिनु पनि छ, अनि रुखो वचन सुन्नु पनि पर्ने, अनि मिसावट र कमसल सामानको लागि पैसा खेर फाल्न किन जाने? बरु आफ्नै देशमा आफ्नै देशका युवाको व्यवसाय प्रोत्साहन गर्ने, ताकि भविष्यमा हाम्रो छोरो जस्तै अर्को कुनै छोरो पनि केही गर्न सकेन भनेर विदेशी न त नपरोस्।
8: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी पुरानो फिल्म हलको अगाडि।
19: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785207447 र 9570046747।
20: नमस्कार, म कलाकार रवि डंगोल, काव्यमान। अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ज।

0: ओ माई गॉड, इत अभी वह दिनवा बदलल का टायरवा है, लगातार फिर पड़क गयी।
1: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
2: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
3: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठूठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9118-51-09-81।
4: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
5: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
4: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
5: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
4: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
5: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
4: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश। ल, बिहेको अरू तयारी त भयो, अब घर गहना
6: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
7: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
8: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
7: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल, सम्पर्क 9867-80-632, 9805-92-211 र 9845-71-979।
9: मैया, ए मैया।
10: हजुर, के भो?
9: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
11: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
12: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
13: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9800231351।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 8 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
1: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
0: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल बार भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 98575415155।
2: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
3: जो कोही को इच्छा सुन्दर घर को, सुन्दर घर को लागि सुन्दर रंग।
0: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेंट्स।
3: इन्डिगो पेंट्स को आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिंग कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी।
0: इन्डिगो को मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
3: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
1: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
3: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ, प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
0: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
3: परासीमा घर रङ रोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्यमा पाइने एकमात्र स्थान
4: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी, पुरानो फिल्म हलको अगाडि।
1: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785-2747 र 98576-4747।
5: ए सुन न, खाजा खान जाउँ न, यसो लास्टै भोक लाग्यो भने।
6: जान त जाउँ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउँ न।
5: ए कुरो त्यसो पो, त्यसो भए जाउँ न त आरआर।
3: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना, नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
6: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफको ठिक अगाडि। मोबाइल 98570-46130 र 98044-00067।

0: अब इलेक्ट्रिक स्कूटरको सोरुम परासीमै।
1: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
0: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घण्टा सम्मको स्पिडमा।
1: अब जानकारीका लागि गीता अटोमोबाइल ग्राम ग्राम पास बाइपास रोड आठ बजार नजिक परासी, सम्पर्क मोबाइल 9857046865 र 9069658118।
0: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
2: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
0: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
2: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
3: ओ माय गॉड, ई त अभी वह दिनवा बदलल का टायरवा है, लगा त फिर पड़ गई।
4: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
5: जी, हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
6: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9918510981।
7: हेलो, हेमलक ट्राभल्स हो?
8: हो हजुर।
7: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि
8: भइहाल्छ।
9: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0875400001 र मोबाइल 9857045546।
9: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
10: जहिले खाना खाने बेलामै झ्याप्प लाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
11: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो, त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
12: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वायरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
11: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
13: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम पास, परासी, थाना रोड, ग्लोबल कम्प्युटरको ठिक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता, मोबाइल 9815064092 र 9928336460।
11: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
14: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
16: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी

0: राशि फोन 0785207646 र मोबाइल 9894741416
1: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 9570 45505।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 9 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक,
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक।
5: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। सङ्खुवा सभाको टासी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवासभा टासी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगु नारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी कोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 30 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण, धरतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्यान्डको ताच्चा फुलुरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात् च्यादर उडाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्यान्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युकासललाई 6-0 हराएको हो। लिड्सले एक गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अप्नाउन आग्रह। भोटे कोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1,395 शव भेटिए, 5,130 आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भिड। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको उनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लिगमा लिड्सले न्युक्यासललाई 4-1 गोलले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक।
1: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
2: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
1: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
2: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
1: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौ।
2: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
1: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च UMN बाल अधिकार परियोजना प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश। ल, बिहेको अरू तयारी त भयो, अब गर गहना।
3: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीँबाट किन्नु भएन है
4: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीँबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
5: विवाह होस् या चाड पर्व, दक्षिण कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचादीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
4: सुनचादीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98677-80632, 98075-92211 र 98495-71979।
6: का रे पूर्वहिया, आज का पड़ो बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे?
7: काहे तोके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता। साथे कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेहमे iPhone 13 उपहार के भी व्यवस्था बा।
8: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कैल जा और नेपाली होली कह के पहचान दिखावल जा।
9: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 98264-48200।
10: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
11: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
10: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
1: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
10: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 078-520-021 र मोबाइल 98570-45766।
12: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले QR माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै QR रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
13: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
17: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
17: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेसनल।

0: ए सुन न, खाजा खान जाऊ न यसो, लास्टै भोक लाग्यो भने।
1: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
0: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
2: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
1: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफको ठिक अगाडि, मोबाइल 98570-46130 र 98044-0067।
3: हरे कृष्ण
4: जप्दै कता हिँड्नु भयो बुवा?
3: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
2: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
5: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
1: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
6: गोवर्धन चाचा, घरवा कब बनी हो?
7: ए बाबु, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी कि नवे छावे के, लेकिन
6: का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
8: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कईल जाला।
9: संपर्क खातिर
8: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 98473-68734 और 98194-60630।
2: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
8: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
2: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
8: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510-38135।
10: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
0: ए सुमी, पहिला त मोबाइल कम चलाऊ, दोस्रो आँखा चेक गराइहाल क्या।
10: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
0: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
2: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि, फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
1: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
2: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98119069 17 र 98695434254।

0: यता त धेरै रिसाएछन् बोलेन खै
1: खै यति करलाँदा नगाउने के हो गठे
2: उहाँ बिरालो छ क्या
3: हे के भनौँ खै

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98570 45505।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: मैया, ए मैया।
4: हजुर, के भो?
3: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
5: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
4: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
6: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3, परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9893231।
7: हेलो, हेमलक ट्राभल्स हो?
8: हो हजुर।
7: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि।
8: भइहाल्छ
9: हजुर। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमै, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 9857045546।
9: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
10: रेडियो परासी 90.2 मेगाहर्ज,

0: डेंगु रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगु रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिन साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू: उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि।
1: डेंगु रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको दुई पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल, पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टी तेल हाल्ने गर्नु पर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।
2: मैया, ए मैया।
3: हजुर, के भो?
2: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
4: हाम्रा सेवाहरू: दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरैदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
3: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
5: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर निसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 98023131।
6: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान: ओम आयल स्टोर, रामग्राम 5 परासी, बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक: वीरेन्द्र यादव। सम्पर्क नम्बर: 98573231।
4: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आईभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
7: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी, बुद्ध चोक। सम्पर्क: 98573455।
8: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ। नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि रु 1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 98472909011 मा सम्पर्क गर्नुहोला।
9: हेलो, हेमलक ट्राभल्स हो?
10: हो हजुर।
9: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि
10: भइहाल्छ।
11: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमै, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0784-15-001 र मोबाइल 98-75-45-546।
11: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
12: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
13: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथ सुगंध भी बहुत अच्छा देला।
14: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कर जा सफेद सरफ। जवन ठूठी बारी बरगदमा लगाए गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
12: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कैले पर प्लास्टिक के बाल्टी फ्री।
13: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशलटार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट। रेडियो परासी 90.2 मेगाहर्ज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक।
3: एक्सट्रीम एनर्जी ड्रिंक। टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
5: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन अनुसार कारवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनौरा खोलामा बाढी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुमरेकी 53 वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरीकारले वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुमरेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रुपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैङ्कमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भटेकोसी बाढीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रुपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। तिजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही संयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमुनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा USPSलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरुण जेटली रङ्गशालामा बेलुका 7:45 सुरु हुनेछ। 3 श्रृङ्खलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 जितेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 परिपत्र सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणापत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो T20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौँ। सम्भव भएसम्म भुइँमा नसुतौँ। झुल लगाएर सुत्ने बानी गरौँ।
1: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौँ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौँ। वरपर घाँसपात र झारपात काटेर सफा राखौँ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौँ। काट्ने, चुस्ने र बाँध्ने नगरौँ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौँ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: कृषि मन्त्र नार्कसँग
1: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: मैया
1: ए मैया
2: हजुर के भो
1: छ नि अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि
3: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण दाँतको एक्सरे दाँत सफा गर्ने टल्काउने किरा लागेको दाँत भरिने दुखेको दाँतको जरेदेखि आरसीटी उपचार भर्न नमिल्ने दाँतलाई निकाल्ने
2: साथै मुखमा भएको घाउ खटिराको उपचार मुख सानो खुल्ने समस्याको उपचार कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने
4: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्
2: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर रामग्राम 3 परासी सुनवल रोड स्वास्थ्य कार्यालयको अगाडि मोबाइल 9890231351
5: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ महासचिव भोला पराजुली नवलपरासी उद्योग वाणिज्य संघ
6: भएको यस्तो नजिक मोबाइल ल्याउँदा देख्छु थोरै टाढा लाँदाखेरि देख्दिन त
7: इसुमी पहिला त मोबाइल कम चला हो दोस्रो आँखा चेक गराइहाल क्या
6: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि
7: त्यस्तो होइन नि अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न
8: हो रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरवा आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन आँखामा मासु पलाएको अपरेसन बाङ्गोटिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ
2: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
8: रामग्राम आई केयर सेन्टर प्राली रामग्राम 3 परासी मालपोत जाने बाटोमा सम्पर्क मोबाइल 9819069017 र 9865934254
9: ओ माय गॉड ई त अभिन वह दिनवा बदलल का टायरवा है लगत फिर पड़ गइल
10: ए भैया चाहे जहाँ से लगेबा ते ऐसे है अगर मजबूत या ब्रांडेड सामान चाहिते सीधे साहिल टायर हाउस ठूठी बारी चल जा
11: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन MRF सीएट मैक्सिस टीवीएस रालको डनलप जेके गुड ईयर लगाए के टायर ट्यूब रिम स्टील वार्ड पंचर के सामान सुपथ मूल्य में मिलला
12: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस मेन रोड ठुठीवारी प्रोप्राइटर सतीश कुमार गुप्त व्हाट्सएप नंबर 9118-5109-81
2: अब इलेक्ट्रिक स्कूटर को शोरूम परासीमै
8: तपाई हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुईपाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्
2: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस् त्यो पनि 70 किलोमिटर प्रति घण्टा सम्मको स्पिडमा
8: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड हाट बजार नजिक परासी सम्पर्क मोबाइल 9857046865 र 9869658118
2: अब दायाँ बायाँ हैन इलेक्ट्रिक स्कुटर नै रोजौं
13: हरे कृष्ण
14: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा
13: ए बाबु नातिको दाँत दुखेर हरे कृष्ण डेन्टल तिर हिँडेको मैले यही दाँतको समस्याले कति दुःख पाएँ अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो त्यही भएर नातिलाई पनि लिएर हिँडेको
0: हो। अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिन द्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने आरसीटी डेन्टल इम्प्लान्ट दाँतमा सिमेन्ट भर्ने दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
9: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
2: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली रामग्राम 3 परासी बुद्ध चोक एभरग्रिन हस्पिटल परिसरमा निर्देशक श्याम कुमार बस्याल 98 5 10 38 135।
0: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
2: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
0: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
2: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि शाखा प्रबन्धक श्याम कुमार बस्याल सम्पर्क 98 5 10 38 135। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98 5 70 23 0 31।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 लागि रु 1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 98472909011 सम्पर्क गर्नुहोला।
4: नमस्ते, म डम्बर नेपाली, सुन्दै गर्नुहोला रेडियो परासी 90.2 मेगाहर्ज।

0: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
1: हो त, आज भोलि गाउँ सहर जता ततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ। विचार गर्नुहोस् है।
0: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका एक, पाकडी कपिल वस्तु। सम्पर्क 98264848200।
2: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
3: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
2: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
1: ओहो, कता हो दाई, रन के रे हिन्नु भएको छ नि?
2: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
1: ल, कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
4: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
1: एक पटक आएर त हेर्नुहोस्।
4: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118215059।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
2: लौ दाई पनि, सुनिल हार्डवेयर परासी जानु भएन?
3: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
1: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
3: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
1: साथै हाम्रो शाखा सुनवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
9: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
10: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
12: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
12: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
14: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँची गरिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
9: सम्पर्क जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207646 र मोबाइल 98470141106।
15: नमस्कार, म लोकदोरी गाई।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको एक बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हेलो, हेमलक ट्राभल्स हो?
1: हो हजुर।
0: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि
1: भइहाल्छ।
2: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
2: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
1: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
9: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
1: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 98-570-45-155।
10: चाची, रुमवा बहुत सफा बा हो और सुगंध भी बड़ा खुशबूदार आवता।
11: हाँ बाबू, महावीर इंटरप्राइजेस से टाइल क्लीनर आ रूम स्प्रे लगवैली है, बहुत बढ़िया बटलही बा।
12: जी हाँ, आप सब भी घर सफाई के खातिर वाइपर पोछा, टाइल क्लीनर, रूम स्प्रे, हार्पिक, हैंड वॉश, टॉयलेट ब्रश, कार्यक्रम भोज के खातिर सिल्वर पाउच, नेपकिन पेपर, गिलास, प्लास्टिक के झोरा, डाइनिंग टेबल, कुर्सी, स्टूल, बाल्टी, ऐसे गल्ला के काम करत के बोरा सीए वाला सुतरी, सुज्जा, परखी, चोंगा पहले के साथ, किचन संबंधी कुकर, डेक्ची, थरिया, प्लेट, गिलास लगात के सामान खातिर जरूर समझल जा।
13: संपर्क के खातिर महावीर इंटरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पंप के पूर्व साइड, फोन 078-520-021 और मोबाइल 98-570-45-766।
14: नमस्कार, मैं लोकदोरी गायिका।

0: डाक्टर विनोद निता कन्डेल आँखा अस्पताल परासीको अनुरोध।
1: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया
0: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
1: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
0: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद निता कन्डेल आँखा अस्पताल परासी, फोन नम्बर 0785201146 र 0785211033।
2: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
3: हाम्रा सेवाहरू
4: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
3: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
4: थप जानकारीका लागि सम्पर्क राम बचन सेनेटरी, रामग्राम 1 परासी।
5: सम्पर्क मोबाइल 98069707482, 98007075013 र 98674995513।
6: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक परासी, काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बालरोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बात रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
7: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी, बुद्ध चोक, सम्पर्क 98570045505।
8: हेलो
9: बहिनी, सन्चै छौ?
8: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
12: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
11: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
12: हजुर, वर्षौंदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ। सम्पर्क राजु आर्ट्स परासी नवल परासी प्रोप्राइटर राजकुमार रेशमी फोन 07725205 मोबाइल 9857080510।
13: नमस्कार, म कलाकार रवि डंगोल काव्यमान, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 2 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक,
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 लागि रु 1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0875201124 र 98472909011 सम्पर्क गर्नुहोला।
1: के भएको यस्तो नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
2: ए सुमी, पहिला त मोबाइल कम चलाऊ, दोस्रो आँखा चेक गराइहाल क्या।
1: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
2: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
3: रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्र रोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
4: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
3: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98119069017 र 98695434254।
4: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
3: तपाई हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको शोरूम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
4: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
3: थप जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, 8 बजार नजिक परासी। सम्पर्क मोबाइल 98570046865 र 98069558118।
4: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
5: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
6: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
8: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
8: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
10: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
5: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207746 र मोबाइल 98470041106।
4: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570023031।
2: ओहो, कता हो दाई, रन केर हिन्नु भएको छ नि।
11: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल, कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
12: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, HR सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
13: एक पटक आएर त हेर्नुहोस्।
12: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी बाइपास रोड, नापी कार्यालयको ठीक अगाडि। सम्पर्क 9845059960 र 9818215159।
14: सुन न, खाजा खान जाउँ न यसो, लास्टै भोक लाग्यो भने।
15: जान त जाउँ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउँ न।
14: ए कुरो त्यसो पो, त्यसो भए जाउँ न त आरआर।
3: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
15: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामग्राम 11 जमुआर, हुलास अटोक्राफ्टको ठिक अगाडि। मोबाइल 9857046130 र 9804400067।
16: ए चाचा, देखा न, हमार आँखिया के नजरिया कमजोर हो गइल बा का हो, हमके त एकदम धुधुराह लौकत।
17: ए मर्दवा, अन्हरे मनई से आगेला पूछे, इहे हाल त हमरो बा, आँखिया से रही रही के आंसू गिरता, हम हुई एकदम से परेशान हो गइल बाड़ी।
18: अच्छा, तू सब इतने बाती खातिर इतना परेशान बाड़ा, अब ते हमन के इहे सुंदर नगरी परासी में पहला बेर दृष्टि रोग विशेषज्ञ द्वारा आँख सेवा संचालन में आयल बा।
19: जी हाँ, हमन के विशेषता मोतिया बिंदु आँख में मास उभरल, टेढ़मेढ़ आँख के विजन थेरापी द्वारा सीधा बनाए के, बंद भइल आँख के नली खुलले के साथे दक्ष जनशक्ति से आँख के जांच कई के, कंप्यूटर प्रविधि द्वारा पावर बिना पावर के चश्मा के साथे तमाम किस्म के कंटैक्ट लेंस भी तुरंत तैयार कई जाला।
16: संपर्क भगवती नेत्रालय, रामग्राम 3 परासी सुनोल रोड, आँख अस्पताल के ठीक सामने। मोबाइल 9867728015 और 9857022215।
14: ल, बिहेको अरु तयारी त भयो, अब गर गहना।
20: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
21: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
3: विवाह होस् या चाड पर्व, दक्षी कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
21: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 9867780632, 9075792211 र 9845971979।
22: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
23: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि म।

0: बल्ल सम्झेँ, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक।
1: भगवान शिवलाई अभिवादन। भगवान शिव शंकरका अवतारी प्रथम जगतगुरु शंकराचार्यले यो 1300 वर्ष अगाडि अर्थात् सन् 686 सन् 717 32 वर्षको उमेरभित्रै, किनकि शरीर छुटेको छ 32 वर्षकै उमेरमा, त्यो 32 वर्षभित्रैमा संसारलाई 125 पुस्तक पुस्तिकाहरू, मोक्ष स्थानीय उपदेशहरू भरिएका सामग्रीहरूसहित दिनुभएको छ। मोटो पातलो गरेर पुस्तक पुस्तिकाहरू, त्यसमध्ये प्रात स्मरणीय स्तोत्र भन्ने छ, जो सबैभन्दा महत्त्वपूर्ण छ। यो प्रात स्तुतिको रूपमा, हरेक बिहान प्रार्थनाको रूपमा उपयोग गर्नलाई यो भनिएको छ। यसलाई राम्रोसँग लिनुबाट, अनुभव गर्नुबाट, विशेष गरेर दुईवटा साह्रै ठुलो लाभ हुन्छ। एउटा के भनिएको छ भने, एउटा सर्वोत्तम लाभ, जस्तो मानिसले सपना देखिने हुन्छ, सपना देखिने पनि हुन्छ, त्यो सपना धेरै कष्टकर पनि हुनसक्छ, धेरै दुःखदायी पीडादायी पनि हुनसक्छ। तर के भनिएको छ भने, जतिसुकै नराम्रो सपना देखिए पनि त्यो सपनाबाट बिउजेपछि यदि यो प्रात स्मरणीय स्तोत्रलाई, यसमा 3 श्लोक छ, यसलाई स्मरण गरियो भने, यसको अर्थलाई अनुभव गर्न सकियो भने, ती सबै दोष समाप्त हुन्छ, कुनै दोष लाग्न सक्दैन भनेर यस्तो भनिएको छ भने, अर्को मुख्य फाइदा के हो भने, यो जागृत अवस्थामा, किनभने मान्छेको हरेक 3 अवस्था हुन्छ, सुषुप्ति, स्वप्न र जागृत अवस्था, गाढा निद्रालाई सुषुप्ति भनिन्छ, अनि जब निद्रामा स्वप्न देखिन्छ त्यो अवस्थालाई स्वप्न अवस्था भनिन्छ, अनि बाँकी रहेको सपनाबाट बिउजेपछि नसुद्धासम्मको जो लामो अवधि हो जागृत अवस्था भनिन्छ। जागृत अवस्थामा यो प्रात स्मरणीय स्तोत्र लिनुबाट, याद गर्नुबाट, यसको अनुभव गर्नुबाट साक्षात् जीवनमुक्ति, देहमुक्ति हुनसक्छ। यस्तो महाशक्ति लुकेको छ यो प्रात स्मरणीय स्तोत्रमा। यो प्रकाशित छ, यो प्रस्तुति हो नेपाल भैरवा रूपन्देही एफएमबाट, पाल्पातान्सन श्रीनगर एफएमबाट, बुटोल मुक्ति एफएमबाट, परासी रेडियो एफएमबाट, यो प्रस्तुति हो मोक्षपर संस्था अखण्ड सुख केन्द्रबाट, प्रस्तुतकर्ता अध्यक्ष अद्वैत प्रदीपबाट। यो प्रात स्मरणीय स्तोत्र अखण्ड सुख केन्द्रले 2065 सालमा आफ्नो 10 वर्ष अर्थात् अङ्कको रूपमा प्रकाशन गरेको छ, यहाँ हामीले पाउन सक्छौँ। यसमा प्रथम जगतगुरु शङ्कराचार्यले जो मुखारविन्दबाट भन्नुभयो, स्तोत्र 3 श्लोकमा रहेको, जो भगवान् शिवका अवतारी हुनुहुन्छ, अर्का भगवान् शिवका अवतारी ब्रह्म यानि क्षितिश्चन्द्र चक्रवर्तीज्यूले प्रथम जगतगुरु शङ्कराचार्यबाट जो प्रात स्मरणीय स्तोत्र, त्यसलाई नेपालीमा अनुवाद पनि गर्नुभएको छ। ब्रह्मलिन डाक्टर क्षितिश्चन्द्र चक्रवर्तीज्यूबाट यो 84 वर्षको अवधिभित्र 400 मोटा पातला ग्रन्थहरू, पुस्तक पुस्तिकाहरू प्रदान भएका छन्, र त्यसमा यो प्रात स्मरणीय स्तोत्रको नेपालीमा यसको व्याख्या, अनुवाद, सरलार्थ पनि प्रकट रहेको छ। यो प्रकाशित छ, यो अखण्ड सुखबाट प्रकाशित 10 अङ्कमा, जुन अघि भनियो, यो 74 पृष्ठमा उल्लेख रहेको ग्रन्थ छ, मूल्य 50 मात्रै छ। यसमा यो प्रातः स्मरणीय स्तोत्र तिन श्लोकमा दुई श्लोकको वाचन हिजो भएको छ र अन्तिम श्लोक संस्कृत र नेपालीमा र यो अर्थ यसको तात्पर्य ज्यादै मसिनो ज्यादै सूक्ष्म र ज्यादै संसारका सबैलाई सबैभन्दा काम लाग्ने भएको हुनाले यसलाई जान्नको लागि आफ्नो अनुभव उतार्नको लागि यसलाई ती तिनचोटि वाचन अहिले गर्नेछु। संस्कृतमा छ प्रातर नमामि तमसः परमर्कवणम् पूर्णम सनातन पदम पुरुषोत्तमाख्यम अस्मिन् निदम जगद शेषमशेष मूर्तौ र ज्वाम्बुजङ्गम इव प्रतिभाषितम भई। यो थियो प्रथम जगद्गुरु शङ्कराचार्य मुखारविन्दबाट भनिएका संस्कृतका शब्दहरू श्लोकको रूपमा। अब यसमा नेपालीमा यसको अर्थ यो विश्वगुरु क्षितिशज्यूले वर्णन गर्नुभएको छ। जसरी वर्णन गर्नुभएको छ त्यही रूपमा मैले ती तिन पटक वाचन गर्दछु। यो पृष्ठ नम्बर तिनमा उल्लेख रहेको छ। म बिहान मेरो वास्तव अद्वितीय ब्रह्मस्वरूपलाई नमस्कार गर्दछु, अर्थात् मेरो परिच्छिन्न देहादि विशिष्ट परमता भावलाई मिथ्या भनी निश्चित गरेर जो अवश्य त्यो निषेधको सीमा रूपले नित्य निरन्तर हृदयमा प्रकाशित भइरहेको छ त्यसलाई म आफ्नो वास्तव स्वरूप भनी अनुभव गरिराखेको छु। फेरि दोस्रो पटक, म बिहान मेरो वास्तव अद्वितीय ब्रह्मस्वरूपलाई नमस्कार गर्दछु, अर्थात् मेरो परिच्छिन्न देहादि विशिष्ट परमाता भावलाई मिथ्या भनी निश्चित गरेर जो अवश्य त्यो निषेधको सीमा रूपले नित्य निरन्तर हृदयमा प्रकाशित भइरहेको छ त्यसलाई म आफ्नो वास्तव स्वरूप भनी अनुभव गरिराखेको छु। यो व्याख्या मसिनो सूक्ष्म भएको हुनाले यसकारणले यो तीन पटक दोहोऱ्याइएको, ताकि हामी सबैले संसारका हामी सबैले बुझ्न सकौँ, लिन सकौँ, अनुभव गर्न सकौँ भन्नको लागि। तेस्रो पटक, म बिहान मेरो वास्तव अद्वितीय ब्रह्मस्वरूपलाई नमस्कार गर्दछु, अर्थात् मेरो परिच्छिन्न देहादि विशिष्ट परमता भावलाई, परमता भाव भनेको जीव भाव हो, परमता भावलाई मिथ्या भनी निश्चित गरेर जो अवश्य त्यो निषेधको सीमा रूपले नित्य निरन्तर हृदयमा प्रकाशित भइरहेको छ त्यसलाई म आफ्नो वास्तव स्वरूप भनी अनुभव गरिराखेको छु। अगाडि त्यो मेरो वास्तव स्वरूप कस्तो हो, त्यो हो अज्ञान विनिर्मुक्त नित्य प्रकाश स्वरूप वस्तु, त्यो हो परिपूर्ण अर्थात् सारा विभाग रहित नित्य निरन्तर विद्यमान वस्तु, जसलाई क्षर पुरुष र अक्षर पुरुषदेखि भिन्न उत्तम पुरुष भनी शास्त्रमा कहिएको छ। श्रीमद् भगवद् गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई क्षर पुरुष, अक्षर पुरुष र पुरुषोत्तमको वर्णन गर्नुभएको छ। यसरी पनि हामीले यसलाई बुझ्न सक्छौँ, अर्थात् क्षेत्र क्षेत्रज्ञदेखि यो पुरुषोत्तम परमात्मा हो त्यसलाई अनुभव गर्न सकिने हुन्छ। म वाचनपूर्वक दोस्रो पटक भन्छु, त्यो मेरो वास्तव स्वरूप कस्तो हो, त्यो हो अज्ञान विनिर्मुक्त नित्य प्रकाश स्वरूप वस्तु, त्यो हो परिपूर्ण अर्थात् सारा विभाग रहित नित्य निरन्तर विद्यमान वस्तु, जसलाई क्षर पुरुष र अक्षर पुरुषदेखि भिन्न उत्तम पुरुष भनी शास्त्रमा कहिएको छ। तेस्रो पटक, त्यो मेरो वास्तव स्वरूप कस्तो हो, त्यो हो अज्ञान विनिर्मुक्त नित्य प्रकाश स्वरूप वस्तु, त्यो हो परिपूर्ण अर्थात् सारा विभाग रहित नित्य निरन्तर विद्यमान वस्तु, जसलाई क्षर पुरुष र अक्षर पुरुषदेखि भिन्न उत्तम पुरुष भनी शास्त्रमा कहिएको छ। अगाडि फेरि त्यो वास्तव स्वरूप कस्तो हो, यो जो सारा जगत देख्नमा आइरहेको छ त्यो मेरो सर्वात्मक वास्तव स्वरूपमा कल्पित भइकन प्रतीत भइरहेको छ, अर्थात् सम्पूर्ण जगत मेरो वास्तव स्वरूपदेखि भिन्न छँदै छैन, त्यसैले जगत हो डोरीमा कल्पित डरलाग्दो

सर्पझै जगत सुखरूप पनि होइन, यसको आफ्नो प्रकाश पनि छैन, यो देखिए तापनि यसको वास्तव सत्ता छैन। तेस्रो पटक फेरि त्यो वास्तव स्वरूप कस्तो हो? यो जो सारा जगत देख्नमा आइरहेको छ त्यो मेरो सर्वात्मक वास्तव स्वरूपमा कल्पित भइकन प्रतीत भइरहेको छ। अर्थात् सम्पूर्ण जगत मेरो वास्तव स्वरूपदेखि भिन्न छँदै छैन। त्यसैले जगत हो डोरीमा कल्पित डरलाग्दो सर्प चाहिँ। जगत सुख रूप पनि होइन, यसको आफ्नो प्रकाश पनि छैन, र यो देखिए तापनि यसको वास्तव सत्ता छैन। अब अगाडि भन्छु, यो पछिल्लो व्याख्या हो, अन्तिम व्याख्या हो। जस्तो आफ्नो घाँटीमा अङ्कित भएको डरलाग्दो बाघ वास्तवमा नभइकन पनि घाँटीमा कल्पित रूपले मानिन्छ, त्यस्तै सम्पूर्ण जगत जो मलाई प्रतीत भइराखेको थियो त्यसको वास्तव सत्ता र स्फूर्ति छैन भनी म बुद्धिद्वारा बुझी जगतको अभावलाई प्रत्यक्ष गरिकन म मेरो वास्तव सनातन एकरस ब्रह्मस्वरूपमा अवस्थित छु भनी प्रत्यक्ष रूपले अनुभव गरिराखेको छु। फेरि जस्तो आफ्नो घाँटीमा अङ्कित भएको डरलाग्दो बाघ वास्तवमा नभइकन पनि घाँटीमा कल्पित रूपले मानिन्छ, त्यस्तै सम्पूर्ण जगत जो मलाई प्रतीत भइराखेको थियो त्यसको वास्तव सत्ता र स्फूर्ति छैन भनी म बुद्धिद्वारा बुझी जगतको अभावलाई प्रत्यक्ष गरिकन म मेरो वास्तव सनातन एकरस ब्रह्मस्वरूपमा अवस्थित छु भनी प्रत्यक्ष रूपले अनुभव गरिराखेको छु। अन्तिम पारे, जस्तो आफ्नो घाँटीमा अङ्कित भएको डरलाग्दो बाघ वास्तवमा नभइकन पनि घाँटीमा कल्पित रूपले मानिन्छ, त्यस्तै यो सम्पूर्ण जगत जो मलाई प्रतीत भइराखेको थियो त्यसको वास्तव सत्ता र स्फूर्ति छैन भने म बुद्धिद्वारा बुझी जगतको अभावलाई प्रत्यक्ष गरिकन म मेरो वास्तव सनातन एकरस ब्रह्मस्वरूपमा अवस्थित छु भनी प्रत्यक्ष रूपले अनुभव गरिराखेको छु। यो हो प्रथम जगद्गुरु शङ्कराचार्यको प्रातः स्मरणीय स्तोत्रको संस्कृतमा र त्यसको नेपालीमा व्याख्या, जो हिजो र आज गरिकन पूर्णता मिलेको छ। अब हामी अर्को दिन भोलि संसारको सबैभन्दा सर्वोत्तम गुरु अष्टावक्र गुरुका उपदेश उहाँले संस्कृतमा के भन्नुभएको छ र त्यसको नेपालीमा अर्थ के छ त्यसबारेमा वर्णन गर्दछु। अहिले 15 मिनटको समय समाप्त भएको छ, अहिले यति नै गरौँ।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 3 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati

0: सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने। चिलीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि सुरु भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रछुवाको चिलीमै जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झन्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोसी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 पुरुष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डिएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डिएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन्द्रबहादुर महरले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको पीडा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको मा बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र सञ्चार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सडक दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पु महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय टहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झन्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर। अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बिबिसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसैता अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्नु।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
8: सपना तपाईँको साथ,
9: रेडियो परासी 90.2 मेगाहर्ज, प्रगति को संवाहक।
10: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
14: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
14: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
16: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
17: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
16: हुन्छ दाई, हुन्छ, सबै त्यहीँ पाइन्छ।
18: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
16: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि, फोन 0785201 र मोबाइल 9857045766।
19: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
20: ल टेन्सन नगर्न यार, धीरज दाईकोमा जाने, किस्तामा लिने।
21: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
0: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी फ्रिज एसी पंखा कुलर हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
21: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी, म्यानेजिङ डिरेक्टर धीरज खरेल, सम्पर्क 9847022020 र 9801522020।
22: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
23: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहीमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
22: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहीलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 9857045155।
24: अरे वाह, देखा थी बहुत बढ़िया घर बनवा वाला हो।
25: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
24: चला, इतना बढ़िया सोच तुहार रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
26: जी, हमन की यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, सीपीवीसी, पीवीसी पाइप लगायत तमाम सामान थोक तथा खुदरा बिक्री होला।
22: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठी बारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल। मोबाइल 9120422131।
27: जय राम जी के, हम नरहरी प्रेमी हरदम सुनल रहल जा आपन रेडियो परासी 90.2 मेगा।

0: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा ऐन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
2: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
3: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
0: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906999 र मोबाइल 98577427282।
4: हेलो, हेमलक ट्राभल्स हो?
5: हो हजुर।
4: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि
5: भइहाल्छ।
6: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0784150001 र मोबाइल 98575446।
6: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
7: ओ माय गॉड, ई त अभिन वह दिनवा बदलल का टायरवा है, लगा त फिर पड़क गेल।
8: ए भैया, चाहे जहाँ से लगेबा त ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए ते सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
9: जी, हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
0: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9918510981।
10: गोवर्धन चाचा, घरवा कब बनी हो?
11: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
10: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी, यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला, एक बार जाके तो देखी।
12: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
13: संपर्क खातिर
12: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 9834768730 और 9914960630।
14: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
15: हुन्छ हुन्छ
16: हुन्छ।
14: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
14: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
15: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
14: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
15: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
14: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 4 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
1: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
0: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
1: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
0: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
1: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
0: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च UMN बाल अधिकार परियोजना प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
2: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौ।
3: हाम्रा सेवाहरू
4: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
3: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
4: थप जानकारीका लागि सम्पर्क राम बच्चन सेनेटरी रामग्राम 1 परासी।
5: सम्पर्क मोबाइल 98069 70 82, 98007075 13 र 98674 95513।
6: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
6: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
7: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
11: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
1: इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
0: तपाई हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको शोरूम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
1: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटरसम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
0: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 98 570 46 865 र 98 069 58 118।
1: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौ।
13: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
14: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
15: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म, र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
13: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्धचोक परासी, संचालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98577427282।
16: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
14: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म, छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म,
17: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म,
18: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म,
19: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि,
18: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
17: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
16: सम्पर्क जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207746 र मोबाइल 98470141100 छ।
20: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 लागि ₹1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 98472909011 सम्पर्क गर्नुहोला।
21: ओहो, कता हो दाई, रन के रे हिन्नु भएको छ नि?
22: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
21: ल कवाडमै कता, न्यू जयगढेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कवाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
17: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
21: एक पटक आएर त हेर्नुहोस्।
17: न्यू जयगणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठीक अगाडि। सम्पर्क 98450-59960 र 98118-21559।
23: कार्य पूर्व भैया, आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे?
24: काहे तहके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता, साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेहमे iPhone 13 उपहार के भी व्यवस्था बा।
22: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कइल जा और नेपाली होली कह के पहचान दिखावल जा।
25: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 98264-48200।

0: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
1: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त, बनाउनका लागि बुद्धि।
0: अनि यी सबै कहाँ पाउने त दाई?
1: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
0: कार्यक्रम मुक्तिको मार्ग?
1: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो परासी, हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
2: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
3: रेडियो परासी 90.2 MHz, प्रगतिको सम्वाहक।
0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामु नै आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, आज म अलि गम्भीर भएर आएको छु।
1: के भयो भाइ? तपाईँको आवाजबाट नै केही कुरा मनमा खेलिरहेको जस्तो सुनिन्छ।
0: हो नि दाइ, कहिलेकाहीँ यस्तो लाग्छ कि जीवनमा यस्तो परिस्थिति आउँदो रहेछ जहाँ आफूले कुन बाटो रोज्ने, कुन निर्णय सही हो र कुन गलत हो भन्ने नै छुटाउन गाह्रो हुँदो रहेछ। समस्या आउँदा कसलाई विश्वास गर्ने भन्ने कुरा पनि, अनि आफ्नो बुद्धिमा भर पर्ने कि अरूको सल्लाह सुन्ने भन्नेमा एकदमै द्वन्द्व चाहिँ हुँदो रहेछ दाइ।
1: भाइ, तपाईँले भन्नुभएको कुरा धेरै मानिसहरूको जीवनसँग मिल्छ। बाहिरबाट हेर्दा सबै कुरा ठिक देखिए पनि मनभित्र धेरै प्रश्नहरू हुन सक्छन्। तर यस्ता प्रश्नहरूको उत्तर खोज्न हामीले केवल हाम्रो भावनामा होइन, परमेश्वरको वचनमा रहेर हेर्नुपर्छ।
0: त्यही तपाईँले बताउँदै हुनुहुन्छ कि आज हामी परमेश्वरको वचनबाट यस्तो उत्तर खोज्न सक्छौँ।
1: अवश्य पनि भाइ, आजदेखि हामी बाइबलको एउटा अत्यन्तै महत्त्वपूर्ण पुस्तकतर्फ हाम्रो ध्यान लगाउँदैछौँ। त्यो पुस्तक हो एफिसीहरूलाई पाउले लेखेको पत्र।
0: त्यही एफिसी भनेको अहिले कहाँ पर्छ त त्यसो भए?
1: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। प्राचीन समयमा एफिसस रोमी साम्राज्यको एउटा प्रसिद्ध र महत्त्वपूर्ण सहर थियो। अहिले त्यो क्षेत्र टर्कीमा पर्छ। पाउलले त्यहाँ लामो समय बिताएर मानिसहरूलाई परमेश्वरको वचन सिकाए। धेरै मानिसहरूले सुसमाचार सुने, विश्वास गरे र त्यहाँ क्रिस्चियन मण्डली स्थापित भयो।
0: भनेपछि दाइ, त्यसो भए एफिसी एउटा महत्त्वपूर्ण ठाउँ चाहिँ रहेछ। तर दाइ, यो पुस्तकले आज हामी जस्ता मानिसहरूलाई चाहिँ के सिकाउँछ त नि?
1: निकै नै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। यही त आजको अध्ययनको सुन्दर पक्ष हो। एफिसीहरूको पत्रले हामीलाई ख्रिस्टमा हामी को हौँ, परमेश्वरले हामीलाई कति प्रेम गर्नुभएको छ अनि हाम्रो जीवन उहाँसँग कसरी जोडिनुपर्छ भन्ने महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गर्छ। त्यसैले आदरणीय श्रोताहरू, तपाईँ पनि आफ्नो मनमा भएका प्रश्नहरू लिएर हामीसँगै बस्नुहोस्। अब हामी एफिसीहरूको पत्रको परिचय र यसको सन्देशलाई बुझ्न जाँदैछौँ। त्यसैले निरन्तर रूपमा सुन्दै गर्नुहोस्, किनकि परमेश्वरको वचनले हाम्रो प्रश्न मात्र होइन हाम्रो जीवनको बाटो पनि देखाउनुहुन्छ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
4: मित्र, आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौँ अनि त्यो नयाँ पुस्तक हो नयाँ नियमबाटको एफिसियनहरूलाई लेखिएको पाउलको पत्र। त आज हामी खालि यसको परिचय खण्ड मात्र देख्छौँ। ईस्वी सम्वत् 62 सालमा 4 मानिसका दलहरू एसियाको प्रदेशमा गए, जुन एसिया माइनर भनिने ठाउँमा स्थित थियो र वर्तमानमा यसलाई टर्की भनिन्छ। यी 4 मानिसहरूका दलसँग आफ्नो आफ्नो व्यक्तिमा ख्रिस्टियन विश्वासको सर्वश्रेष्ठ महान बनावट रचना छ। यो अनमोल प्रलेख अहमत्वको हुने थिए यदि ती आज अस्तित्वमा भए। रोमले अज्ञात कैदीको लेखहरूको महत्वको बुझ्न सकेन। यदि बुझेको भए यी मानिसहरूलाई गिरफ्तार गरिने थिए र ती प्रलेख खोसिने थिए, जप्त गरिने थिए। जब यी मानिसहरू प्रेरित पाउलबाट विदा भएर आआफ्नो निर्धारित स्थानमा लागे, प्रत्येकलाई आफ्नो निश्चित चुनाव क्षेत्रमा बोकेर लान एक एक पत्र दिइयो। यी चार पत्रहरू परमेश्वरको वचनमा छ र तिनीहरूलाई प्रिजन एपिस्टल्स अफ पाउल भनिन्दछ, अर्थात् पाउलद्वारा कैदमा हुँदा लेखिएका पत्रहरू, किनकि उसले ती पत्रहरू रोममा कैद गरिएको बेला लेखेथे। उनले नेरोबाट मुकदमाको फैसलाको सुन्न प्रतीक्षा गरिरहेका थिए। नेरो त्यस बेला रोमको सम्राट थिए। पाउल एक रोमी नागरिकको नाताले आफ्नो मुद्दा सम्राट कहाँ अपिल गरेका थिए र उसले आफ्नो मामलाको मुद्दाको फैसला सुन्न पर्खिरहेका थिए। अमित्र, यी चार मानिसहरू र तिनीहरूको निवासको स्थानलाई चिन्न सकिन्छ। पहिलो हो फिलिपी 4:18 अनुसार इपाफ्रोडाइटस फिलिपी बाटका थिए र उससँग फिलिपीहरूको लागि पत्र लगेका थिए। दोस्रो एफिसी 6:21 अनुसार टाइकिकस एफिससबाट थिए र उससँग एफिसियनहरूको लागि पत्र लगेका थिए। तेस्रो कलेसी 4:12 अनुसार इप्राफास कलेसीबाटका थिए र उससँग कलेसियनहरूको लागि पत्र लगेका थिए। र चौथो व्यक्ति थियो फिलेमोन 10 अनुसार ओनेसिमस, जो कलसीबाट भगौडे दास थिए र उससँग फिलेमोनको लागि पत्र बोकेका थिए, जो उसका मालिक थिए। यी पत्रहरूले ख्रिस्टको संगठित संयुक्त तस्विरको पेश गर्दछ। एफिसीहरू मण्डलीको कलिसियाको पेश गर्दछ, जुन ख्रिस्टको शरीर हो। मतलब एफिसीको पत्रले मण्डलीको कलिसियाको पेश गर्दछ, जुन ख्रिस्टको शरीर हो। यो अदृश्य चर्च हो जुनको शरीर ख्रिस्ट हुनुहुन्छ। कलसीहरूले ख्रिस्टलाई मण्डलीको शरीरको शिरको रूपमा पेश गर्दछ। खास जोड चाहिँ चर्च वा कलिसियामाथि नभएर ख्रिस्टमाथि हो। एफिसीको जोड चाहिँ शरीरमा हो र कलसीमा जोड चाहिँ शिरमा हो। फिलिपीले गतिशीलको रूपमा ख्रिस्टसँग ख्रिस्टिनहरूको जीवनयापनको पेश गर्दछ। फिलिपी 4:13 अनुसार यहाँ भनिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्न सक्छु। अनि फिलिमोनले अन्य जाति समाजमा व्यवहारिक रूपमा परिणाम क्रियामा ख्रिस्टियन जीवनयापनको पेश गर्दछ। पाउले फिलिमोनलाई लेखे, जो ओनिसिमसका मालिक थिए र एक ख्रिस्टियन थिए। फिलिमोन 17:18 भनिएको छ, यदि तिमीले मलाई समझदार सम्झन्छौ भने मलाई झैँ यसलाई ग्रहण गर, तर यदि त्यसले तिमीलाई केही खराबी गरेको भए अथवा केही कुराको त्यो ऋणी छ भने सो मेरो हिसाबमा राखिदिनु। कुरा जेसुकै होस्, तपाईँलाई प्रेरितहरूको कामको पुस्तकमा अध्ययन गर्दा यो कुरा याद गर्नुभएकै होला। पाउलको दोस्रो सुसमाचारीय यात्रामा हुँदा पवित्र आत्माले उसलाई एसियाको प्रदेशमा प्रवेश गर्न अनुमति दिनु भएन, जहाँ एफिसस मुख्य केन्द्र थियो। प्रेरित 16:6 लेखिएको छ, अनि पवित्र आत्माबाट एसियामा प्रचार गर्न मनै भएकोले गर्दा तिनीहरू फ्रेगिया र गलातियाका प्रदेशमा भएर गए। पवित्र आत्माले बाटोमा बाधा हाल्नु भएर पाउललाई भन्नुभयो, तिमी अहिले त्यहाँ जान सक्दैनौ। हामीलाई त्यसको कारण बताइएको छैन, तर हामी जान्दछौँ कि परमेश्वरको समय पूर्ण हुन्छ। उहाँले तिनलाई पछिबाट त्यहाँ पठाउनुहुनेछ। त्यसकारण पाउल पश्चिममा मेसोडोनियातिर फिलिप्पी, बिरिया, एथेन्स हुँदै कोरिन्थ हुँदै आफ्नो यात्रालाई अगाडि बढाए, अनि त्यहाँबाट फर्कँदा उनी एफिसस हुँदै आए। प्रेरित 18:19 पदमा भनिएको छ, एफिससमा आइपुगेर तिनले तिनीहरूलाई त्यहाँ छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गरे। पाउल एफिससमा हुँदै अति नै धेरै प्रभावित भए र सुसमाचारीय कामको अति नै धेरै सम्भावनाको देखे र उसले त्यहाँ फेरि फर्किआउने प्रतिज्ञा गरे, जुन उसले आफ्नो तेस्रो सुसमाचारीय यात्रामा पूरा गरे पनि। त्यस बेलासम्म, यानि उसको दोस्रो र तेस्रो सुसमाचारीय यात्राहरूको बीच अन्तरालमा, उसले त्यहाँ एफिससमा अपोलोस नाम गरेका अर्को मिसनरी भएको भेटाए, अनि अपोलोसले खाली बप्तिस्मा दिने युहन्नाको बप्तिस्माको बारे मात्र प्रचार गर्थे, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रहको सुसमाचारको प्रचार गर्दैनथे। त्यस समयमा अपोलोसले प्रभु येशूको बारेमा जान्दैनथे, तर पछिबाट उनी स्वयं सुसमाचारको महान प्रचारक बने। पाउल एफिससमा प्रचारको सेविका आरम्भ गरे। 2 वर्षसम्म उनले टिरानसको विद्यालयमा सिकाए र सुसमाचार एसिया प्रदेशको हरेक केन्द्रमा छिचली गए थियो। निश्चय नै यो नै समयमा प्रकाश 2 र 3 अध्यायमा उल्लेखित मण्डलीहरू पाउलको सेविकैद्वारा स्थापित गरिएको थियो। यो मेरो दृढ विश्वास हो कि टर्कीको बारेमा धेरै अध्ययन गरिसकेपछि र त्यस स्थानहरूको खोदाईको बारेमा र सोधखोजको बारेमा पढिसकेपछि सबभन्दा महान सुसमाचारको सेविकै आजको आधुनिक टर्की भन्ने स्थानमा भएथ्यो भन्ने कुरामा मलाई पूर्ण दृढ विश्वास छ। त्यस समयमा त्यहाँ लाखौँ मानिसहरू बसोबास गर्दथे। यो रोमी साम्राज्यको बिल्कुल केन्द्र मुख्य स्थान थियो। ग्रीसको सभ्यता कति पनि अब ग्रीसमा रहेको थिएन, यो टर्कीमा थियो, जुन त्यस बेला एफिसस एक महान सहर थियो। यो महान सांस्कृतिक केन्द्र र महान धार्मिक केन्द्र थियो। हावापानी अति नै असल थियो र यो घुम्न जाने वा बसोबास गर्ने सुन्दर स्थान थियो। रोमी सम्राटहरू, रोमी शासकहरू छुट्टीको समयमा यो क्षेत्रमा आउँथे। यहाँ नै सुसमाचारको महान प्रवेश पाएको थियो। एफिसस एसिया माइनरको मुख्य सहर थियो, सम्भवत सम्पूर्ण रोमी साम्राज्यको पूर्व भागको मुख्य सहर थियो। यो रोम पछि दोस्रो स्थानमा थियो। त्यो सहर करिब 2000 ख्रिष्टपूर्वमा हित्तीहरूद्वारा पत्ता लगाइएको थियो। यो 1000 ख्रिष्टपूर्वसम्म एसियन सहर भनिन्थ्यो, जब ग्रिकहरू प्रवेश गरेथे। त्यहाँ पूर्व र पश्चिमको सम्मिश्रणको पाइँदछ। करिब 2500 वर्षदेखि एफिसस विश्वको एक महान सहर थियो। त्यस सहरको एक समयको बन्दरगाह अहिले मानिसहरूको बसोबासले भरिएको छ। यो अहिले कति पनि बन्दरगाह रहेको छैन। वास्तवमा यो आज समुद्रबाट करिब 600 मिल टाढामा स्थित छ। एफिससमा डाइनाको मन्दिर प्राचीन संसारको 7 आश्चर्य हो, अचम्मको कुरो हो, त्यहाँ अवस्थित थियो। यो सबभन्दा महान ग्रिक मन्दिर थियो, जस्तो कि कहिले पनि बनिएको छैन। यो मन्दिर बहुमूल्य रत्नहरूले, धातुहरूले, आभूषणहरूले सुसज्जित थियो। यो सुन्दर मन्दिरभित्र डाइनाको मूर्ति थियो। यो ग्रिक पौराणिक कथाको सुन्दरी डाइना होइन, यो पूर्वीय देशका धेरै स्तन हुने अश्लील काठको मूर्ति थियो, जुन सन्तान उब्जाउको देवी थियो। यो मन्दिरको छायामा हरेक प्रकारका अनैतिक क्रियाहरू हुने गर्दथे। त्यहाँबाट प्राय गरेर मन्दिरका ढाँचाहरू वा चाँदीका पवित्र वस्तुहरू वा मूर्तिहरूको अति नै धेरै व्यापार हुने गर्दथ्यो। यो कुरा प्राय प्राचीन लेखकहरूले आफ्ना लेखमा जानकारी दिएका छन्। यो नै सहरमा पाउल आएथे। ऊ सबभन्दा पहिले सभाघरमा गए र 3 महिनासम्म साहसपूर्वक सुसमाचार प्रचार गरे, बहस गरे त्यहाँ सुसमाचारको बारेमा यहुदीहरूसँग। त्यसपछि उनी टिरानसको विद्यालयमा गएर त्यहाँबाट 2 वर्षसम्म निरन्तर सिकाए। प्रेरित 19:10 पदमा भनिएको छ, अब 2 वर्षसम्म यसै भइरह्यो, यहाँसम्म कि एसियामा रहने सारा यहुदीहरू र ग्रिकहरूले पनि प्रभुको वचन सुने। सम्भवत यो पावलको सबभन्दा ठूलो मिशनरी परिश्रम थियो। उसले एफिससको सम्बन्धमा विचार गरेथे कि त्यो सुसमाचार सेवाको निम्ति महान अवसर थियो र त्यहाँ अरू जग्गाभन्दा धेरै समय तिनिरहे। एफिससको मानिसहरूले पावलबाट अरू मानिसहरूभन्दा धेरै बाइबल शिक्षाको सुन्ने मौका पाएथे। त्यसकारण उसले यो पत्रमा गहिरा गम्भीर सत्यताहरूको लेख्न सके। पावलले कोरन्थियनहरूलाई लेखे, पहिलो कोरन्थी 16:8-9 तर पेन्टिकोसको चाडसम्म म एफिससमा रहनेछु किनभने मेरो निम्ति एउटा ठूलो अभिप्राय पुरा गर्ने ढोका खुला भएको छ औ त्यहाँ धेरै विरोधीहरू छन्। मित्र, पावलको प्रचारले चाँदीका मूर्तिको शिल्पकारहरूको व्यापारमा घाटा दिएको कारण त्यहाँ ठूलो विरोध भएको थियो, जुनको परिणामस्वरूप त्यहाँ हङ्गामा भएको थियो। पावल जीवित परमेश्वरको सुसमाचार र येशु ख्रिस्टद्वारा जीवनको सुसमाचार प्रचार गरिरहेका थिए। परमेश्वर आश्चर्य रीतिले उसलाई रक्षा गर्नुभयो, जुनले उसलाई निरन्तर आफ्नो कामलाई अघि बढाउन प्रोत्साहन दियो। प्रेरित 19:23-41 अनुसार पावलले एफिससमा भएको यो मण्डलीलाई प्रेम गर्थे। एफिससका अगुवाहरूसँग पावलको अन्तिम भेट प्रेममय विदाय थियो। मित्र, धेरै संख्यामा मानिसहरू ख्रिस्टमा भर्के पावलको सेविकैद्वारा प्रभु येशु ख्रिस्टमा आए। मलाई लाग्छ विश्वको इतिहासमा कुनै अन्य समयमा र कुनै स्थानमा भन्दा धेरै यहाँ यस क्षेत्रमा सुसमाचार धेरै प्रभावशाली थियो। म विश्वास गर्छु कि एफिसीको मण्डली आत्मिक रूपमा उत्तम थियो, श्रेष्ठ थियो। यो मेरो निम्ति अचम्मको कुरा हो कि त्यस अन्य जाति सहरमा त्यस्ता मानिसहरू पनि थिए जो यो पत्रको बुझ्थे, जो यति धेरै गहिरो सत्यता भएको पत्रको बुझ्न सक्थे। यदि तिनीहरूले नबुझेको भए पावलले यो पत्र तिनीहरूलाई लेख्ने थिएनन्। अधिक जानकारीको निम्ति प्रकाशको पुस्तकमा हामी देख्छौँ कि एसियाका 7 मण्डलीहरूको क्रम संख्याको आधारमा एफिसस पहिलो स्थानमा आउँछ, जुनले चर्चको सम्पूर्ण इतिहास दिन्छ। एफिसस नै आत्मिक स्तरमा श्रेष्ठ स्थानमा थियो। आज तपाईँ र म उच्च आत्मिक स्तरका कल्पना गर्न सक्दैनौँ कि परमेश्वरको आत्माले यी एफिसियन विश्वासीहरूमा उत्पादन गरेको थियो। म केही सालदेखि परमेश्वरको सेविकाईमा छु र मैले यो कुराको स्वीकार गर्ने पर्छ कि आज हामी ख्रिस्टको व्यक्तिबाट टाढा गएका छौँ। हामी योजनाहरू, कार्यक्रमहरू, अन्य मण्डलीका क्रियाकलापहरूमा लीन भएका छौँ कि हामी ख्रिस्टको व्यक्तिबाट झन् दिन प्रतिदिन टाढा टाढा हुँदै गइरहेका छौँ। महत्त्वपूर्ण र अति आवश्यक प्रश्न छ, हामी उहाँलाई कति धेरै प्रेम गर्छौँ? पावलले एफिसियनहरूलाई लेखे कि ख्रिस्टले मण्डलीलाई यति धेरै प्रेम गर्नुभयो कि यसको निम्ति आफैलाई दिनुभयो। के हामी त्यो प्रेमको फर्काउन सक्छौँ? के हामी उहाँको प्रति जवाब दिन सक्छौँ? के हामी भन्न सक्छौँ, म उहाँलाई प्रेम गर्छु किनभने उहाँले मलाई पहिले प्रेम गर्नुभयो? यो एफिसियनहरूलाई लेखेको पत्रले हामीलाई ख्रिस्टको अति नै नजिक ल्याउनु पर्छ। मित्र, जब हामी यो पत्रबाट बाइबल अध्ययनमा जाँदा प्रार्थनासहित आउनुहोस् ताकि पवित्र आत्माले हामीलाई यस अध्ययनमा धेरै धेरै सत्यताको सिकाउन। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
0: दाइ, आजको दिनपछि मेरो मनमा धेरै कुराहरू स्पष्ट भएको छ। सुरुमा मैले जीवनमा सही निर्णय कसरी गर्ने, समस्याको समयमा कसलाई भरोसा गर्ने भन्ने विभिन्न विषयमा चाहिँ सोचिरहेको थिएँ। तर आज मैले बुझेँ, सही बाटो खोज्दा सबैभन्दा पहिले परमेश्वर र उहाँको वचनतर्फ चाहिँ फर्कनु पर्दो रहेछ।
1: आज हामीले एफिसीहरूको पत्रको परिचयबाट एउटा महत्त्वपूर्ण कुरा बुझेका छौँ। यो पत्र केवल एफिससका मानिसहरूका लागि मात्र होइन, आज हामी जस्ता विश्वासीहरूका लागि पनि अत्यन्त उपयोगी सन्देश बोकेको छ।
0: साँच्चै नै दाइ, विशेष गरी मलाई एउटा कुरा मनमा बस्यो, ख्रिस्टले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा।
1: हो नि त भाइ, हामीले आफैलाई बारम्बार सोध्नुपर्छ, म ख्रिस्टलाई कति प्रेम गर्छु? उहाँले हामीलाई प्रेम गर्नुभयो, हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो र क्रुसमा आफ्नो बलिदान दिनुभयो। त्यसैले हाम्रो जीवनमा पनि उहाँप्रतिको प्रेम केवल शब्दमा होइन, हाम्रो सोच, निर्णय र व्यवहारमा पनि देखिनुपर्छ।
0: अनि दाइ, मैले अर्को कुरा पनि बुझेँ, जब म आफैलाई कमजोर महसुस गर्छु नि, तब मेरो शक्ति केवल मेरो आफ्नै क्षमतामा होइन तर ख्रिस्टमा भरोसा गर्नुपर्छ र उहाँमा नै मेरो शक्ति छ भन्ने कुरा चाहिँ मैले बुझेँ।
1: आहा, निकै नै असल कुरा गर्नुभयो भाइ तपाईँले। जीवनमा कठिन परिस्थितिहरू आउँछन्, कहिलेकाहीँ हामीसँग उत्तर हुँदैन, बाटो स्पष्ट हुँदैन, तर परमेश्वरको वचनले हामीलाई उहाँबाट टाढा होइन अझ नजिक ल्याउँछ। यही कारणले एफिसीहरूको पत्र हाम्रो लागि महत्त्वपूर्ण छ। यसले हामीलाई परमेश्वरसँगको सम्बन्ध, ख्रिस्टमा हाम्रो जीवन र विश्वास अनुसारको व्यवहार बुझ्नको लागि सहायता गर्दछ।
0: साँच्चै नै, र आदरणीय श्रोताहरू, तपाईँले आजको यस अध्ययनबाट सुन्दै गर्दा चाहिँ आफ्नो जीवनमा सम्झनुहोस्, तपाईँ कुनै निर्णयको दुधारमा हुनुहुन्छ कि, कुनै समस्याले तपाईँलाई थकित बनाइरहेको छ कि, वा परमेश्वरबाट टाढा भएको महसुस गरिरहनु भएको छ कि।
1: यदि त्यस्तो छ भने निराश नहुनुहोस्, परमेश्वरको वचनतर्फ फर्कनुहोस्, उहाँलाई खोज्नुहोस्, उहाँको वचन अध्ययन गर्नुहोस्। एफिसीहरूको पत्रको अध्ययनसँगै हामी परमेश्वरले हाम्रो जीवनका लागि राख्नुभएको योजना र ख्रिस्टमा पाएको आशालाई अझ गहिरो रूपमा बुझ्दै जानेछौँ।
0: र आदरणीय श्रोताहरू, आजको अध्ययन हजुरहरूलाई कस्तो लाग्यो? तपाईँको जीवनमा यसले कसरी सम्बन्ध राख्यो? तपाईँका विचार, प्रश्न, सुझाव र आशिषहरू हामीसँग अवश्य पनि बाँड्नुहोस्।
1: र आजका लागि यति नै। परमेश्वरको वचनलाई केवल सुन्ने होइन, जीवनमा लागू गर्ने प्रयास गरौँ। ख्रिस्टलाई अझ धेरै प्रेम गरौँ, उहाँमा भरोसा गरौँ र हरेक निर्णयमा उहाँको मार्गदर्शन खोजौँ।
0: अर्को अध्ययनमा हामी फेरि भेट्ने नै छौँ। तबसम्मको लागि परमेश्वरको अनुग्रह, शान्ति र प्रेम हामीहरू सबैसँग रहिरहोस्।
1: परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। फेरि अर्को अध्ययनमा भेट्नेछौँ। तबसम्म परमेश्वरको शान्ति र अनुग्रह हामी सबैसँग रहिरहोस्।
0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौँ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौँ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207797 9704209797।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ, र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौँ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौँ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँचिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 ज्यान गयो।
0: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन। रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
1: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
2: यो अब महसुस गर्ने गरिने यसको रिजल्ट 1-2 दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ।
0: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
1: र डेभिड वार्नरले काठमाडौँको खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व।
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
4: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
4: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंकासहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधारसहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बिमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 दिन पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ।
5: यसबीच नागडुङ्गा मुगलिन सडक खण्ड र अन्तर्गत कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सडक भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ। बाढी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सडकमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ।
4: सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोगबारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अङ्गका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुनर्निर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
5: रसुवाको भोटेकोशी बाढीका कारण कैलाश मानसरोवर र गोसाईगुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 199 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
4: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डिएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीडित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
5: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सल्ले सुकौरामा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सडकबाट झन्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेतीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेतीले जनाएको छ।
4: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरू कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरुवा भएको कर्मचारीले तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ नगर्न तथा प्रचलित कानुन र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि सङ्घ प्रदेश र पालिकाले साझा सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसम्म आजदेखि सुरु भएको घरबझोङ जलवायु सम्मेलन 2083 उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। 2 दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाषिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। मकवान रमना नदी कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा, मासु, अन्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। ग्यास, चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
10: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा अलि असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन टोलीहरू परिचालन गरिराखेका छौँ। कालोबजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलि ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी यो राजमार्ग बन्द भइसकेपछि काठमाडौँ, धादिङ र काभ्रेमा भएका करिब 22 उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन, बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजारसम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौँ। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि पर्सितिर खुलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने हामीलाई लागेको छ।
11: यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
10: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ। खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिराखेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही मार्टहरू जो चाहिँ अलि धेरै ब्रान्चहरू भएको माटहरू छ, ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने, त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ। र जहाँसम्म चामल, दाल, तेलको सन्दर्भ छ, आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
11: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होइन,
10: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट 1-2 दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ, र जसले फेयर काम गर्नु भएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
4: उहाँहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत, नेपाल दर्पणमा खबरको सिलसिला। सांसदहरूले दैनिक भोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद भदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक भोग्य वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
5: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज सेयर बजार परिसूचक नेप्से 48.57 अङ्कले बढेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढेर बजार हरियाली भएको दिन लगानी र बिमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,000 कित्ता सेयर 8.29 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लाभकर कायम गरिएको थियो।
4: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार गएको आर्थिक वर्षमा देशभर झन्डै 7,20,86,00,00,000 रुपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3,86,15,00,00,000 रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झन्डै 3,34,71,00,00,000 रुपियाँले बढेको देखिन्छ। राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
12: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पु महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकेको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसिल कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सडक विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
5: नेपाली काङ्ग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेदवारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेदवारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
6: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफलपछि सभापति कृष्णबहादुर ओकायले संशोधनसहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुरोगको रोग पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानुनी व्यवस्था गर्ने विषय समेटिएको छ।
5: देशभर आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्ट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
6: यसैबीच दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
5: धनुषाको विदेहा नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेहा नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषा कमला नगरपालिका 9 पुणिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य उपस्थिति बढाउँदै लैजाँदा सन् 2020 को दशक चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चिनिया राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग युएसएआइडी जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसङ्गमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलरभन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धावन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, वेस्ट इन्डिजको सिपिएल लगायतका टी20 लिग खेलेको अनुभव छ।
6: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एकदिवसीय करियर 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: भोटेकोसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
5: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कारले प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
6: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यकीय वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
5: 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
6: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: सामुदायिक रेडियो पलासी 90.2 मेगाहर्ज समावेशी आवाज
1: नवलपरासी र आसपासका गतिविधि तपाईको दिनभरिको प्रतिनिधि समाचार मूलक प्रस्तुति स्थानीय सेरोफेरो
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउने बाजा पनि एकै साथ
3: प्रत्येक दिन साँझ 6:30 बजे
1: तपाईको आफ्नै गाउँ ठाउँका समाचारका लागि स्थानीय सेरोफेरो।

नमस्कार, अकोराब नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 MHz मार्फत सामुदायिक रेडियो सुनवल 90.7 MHz र सामुदायिक रेडियो दाउने 103.4 MHz को सहकार्यमा एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको स्थानीय सेरोफेरोमा म सुरेश यादवको तपाईँलाई स्वागत छ। स्थानीय सेरोफेरो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। पृथ्वीचन्द्र अस्पताल परासीमा लामो समयदेखि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरू समस्यामा। भौतिक पूर्वाधार अभावका कारण पाल्पा अस्पतालको सेवा प्रभावित। पर्याप्त जग्गा नपुगेको भन्दै वर्षेनी बजेट फिर्ता। भैरहवामा सिल तोडेर ट्याङ्करबाट डिजल निकाल्ने क्रममा 3 ट्याङ्कर नियन्त्रणमा। सराफ आयलका तत्कालका लागि सिल। घटनामा संलग्न चालक, सहचालक र पेट्रोल पम्पका सञ्चालक फरार। र पाल्पामा शिक्षक छनौटमा प्रधानाध्यापक आफन्त परेपछि छानबिन गर्न माग। अब सुनौ पूरा खबर। जिल्लाको सबैभन्दा पुरानो पृथ्वी चन्द्र अस्पताल परासीमा लामो समयदेखि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरू समस्यामा परेका छन्। अस्पतालमा कार्यरत विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर प्रकाश ढकाल गत वैशाखमा काज फिर्ता भएपछि हालसम्म अर्को विशेषज्ञ रेडियोलोजिस्ट आएका छैनन्। दरबन्दी भए पनि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा अस्पतालबाट प्रदान गर्ने रेडियोलोजी सम्बन्धी महत्त्वपूर्ण स्वास्थ्य सेवा प्रभावित बनेका छन्। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ब्रिज यादवका अनुसार हाल सामान्य सेवाका लागि मेडिकल अधिकृतबाट काम चलाउँदै आए पनि विशेषज्ञ रेडियोलोजिस्टको अभावमा मुख्यता तथा जटिल सेवा अवरुद्ध बनेको बताउनुभयो। उहाँले विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा घाँटीको भिडियो एक्सरे, पेटबाट पानी निकाल्ने लगायतका विविध जटिल तथा महत्त्वपूर्ण सेवा पूर्ण रूपमा प्रभावित बनेको बताउनुभयो। विक्रम सम्बत 1968 सालमा स्थापना भएको पृथ्वी चन्द्र अस्पताल तत्कालीन नवलपरासी क्षेत्रकै सबैभन्दा पुरानो तथा ऐतिहासिक सरकारी अस्पताल हो। 1 शताब्दीभन्दा बढीको इतिहास बोकेको यो अस्पताल सुरुमा सानो प्राथमिक उपचार केन्द्रका रूपमा सञ्चालनमा रहेको थियो। पछि 2073 सालमा 1500 शय्याबाट 50 शय्यामा स्तर उन्नति भई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय अन्तर्गत सेकेन्डरी ए लेभलको मुख्य रेफरल अस्पतालको रूपमा विकास भएको छ। हाल स्वीकृत क्षमता 50 शय्याको भए पनि बिरामीहरूको बढ्दो चापलाई ध्यानमा राख्दै अस्पतालले 82 शय्या सञ्चालन गर्दै आएको छ। निकट भविष्यमा 100 शय्या पुर्याउने लक्ष्यका साथ अस्पताल प्रशासन लागेको छ। पश्चिम नवलपरासीमा पृथ्वी चन्द्र अस्पताल र चिसापानी अस्पताल गरी 2 प्रमुख सरकारी अस्पताल छन्। तर जिल्लाका कुनै पनि सरकारी अस्पतालमा हाल विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा समग्र जिल्लाकै स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी अस्पतालमा विशेषज्ञ सेवा नपाएपछि सर्वसाधारणहरू तथा आर्थिक रूपमा विपन्न बिरामीहरू भिडियो एक्सरे तथा अन्य विशिष्ट निदानको लागि छिमेकी जिल्ला रूपन्देही र चितवनका निजी अस्पताल तथा डायग्नोस्टिक सेन्टरमा गएर महँगो शुल्क तिर्न बाध्य भएका छन्। उता 115 वर्ष पुरानो भवनबाट सञ्चालन हुँदै आएको पाल्पा अस्पतालमा बिरामी र चिकित्सकहरूले वर्षौँदेखि सास्तै बेहोर्दै आएका छन्। आकस्मिक र बहिरङ्ग विभागमा उपचार गराउन आउने दैनिक 300 भन्दा बढी बिरामी मात्र होइन चिकित्सकहरूलाई समेत सेवा दिन समस्या बन्दै आएको छ। यो अस्पताल 7 वर्ष अघि 50 बेडमा स्तर उन्नति भएको छ तर पर्याप्त जग्गा नपुगेको भन्दै भवन निर्माणको लागि वर्षेनी आउने बजेट समेत फिर्ता हुने गरेको छ। पाल्पा अस्पताल राणाकालीन समयदेखि नै सञ्चालित पुरानो स्वास्थ्य संस्था हो। यी संरचनामा पहिले कारागार भवन रहेको र पछि आधारभूत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालन भएको इतिहास छ। भौतिक पूर्वाधार अभावकै कारण सेवा प्रवाहमा कठिनाई भएको चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको गुनासो रहेको छ। अस्पतालमा मापदण्ड अनुसारको पूर्वाधार नहुँदा सेवा लिने बिरामी र सेवा दिने चिकित्सक तथा स्वास्थ्य कर्मीहरूका लागि उपचारमा कठिनाई देखिने गरेको सेवाग्राही तान्से नगरपालिका 3 सुनिता श्रेष्ठले बताउनुभयो। बिरामीहरूको संख्या बढ्दै गए पनि अस्पतालको पुरानो भौतिक संरचना स्तर उन्नति नहुँदा सेवा प्रवाहमा कठिनाई बन्दै गएको छ। पछिल्लो समयमा अस्पतालको भवन र कोठाहरू निकै जिग्ड बनेका छन्। अस्पताल भवनको अधिकांश स्थान टालटुल गरेर दैनिक कामकाज चलिरहेको छ। अस्पतालमा एउटै टेबलमा 3 जनासम्म चिकित्सकहरूले सेवा दिनुपर्ने बाध्यता समेत रहेको छ। जिग्ड संरचनाबाटै अस्पतालले सेवाका प्रकार बढाएपछि बिरामीहरूको चाप धान्न धौधौ समेत बनेको छ। बिरामी परीक्षण गर्ने कोठा सहज र पर्याप्त नभएको, टिकट काउन्टरदेखि उपकरण राख्ने स्थानको पनि अभाव रहेको छ। बिरामी बस्ने तथा पालो कुर्ने स्थान समेत पर्याप्त नभएको, साँगुरो भवनका कारण उपचार लिन सकस हुने गरेको तानसेनका महेशलाल
वज्रचार्यले बताउनुभयो। अस्पतालले आर्थिक वर्ष 2077-78 लुम्बिनी प्रदेश सरकारले 50 शैयाको अस्पतालका रूपमा स्तर उन्नति गरेको छ, तर हालसम्म त्यसको लागि आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शान्त बहादुर रोका मगरले बताउनुभयो। पाल्पा अस्पतालमा 64 जनाको दरबन्दी छ। भौतिक संरचनाको अभावको कारण एक्सरे, आँखा, दाँत, ल्याब, एचडियु, इमर्जेन्सी लगायतका सेवामा कठिनाई भइरहेको छ। वार्षिक 1,00,000 बढीले अस्पतालबाट सेवा लिने गरेका छन्। रूपन्देहीको भैरहमा स्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकाल्दै गरेको अवस्थामा 3 ट्याङ्कर नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमका लागि अम्लेखगञ्जबाट लुम्बिनी प्रदेश कार्यालय भलवारीमा तेल ल्याउँदै गरेका ट्याङ्करबाट बाटैमा अनाधिकृत रूपमा डिजेल निकालिएको सूचनाको आधारमा प्रहरीले ती ट्याङ्कर नियन्त्रणमा लिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले सूचनाको आधारमा सर्राफ आयल पम्पमा छापा मार्दा ट्याङ्करको सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर फेला पारेको हो। नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका निमित्त प्रमुख सुरेन्द्र विष्टको अनुसार LU2KH1544 र LU1KH6504 नम्बरका 2 ट्याङ्करबाट करिब 30 लिटर डिजेल निकालेर ड्रममा खनाइएको अवस्थामा फेला परेको थियो। यसै क्रममा शङ्कास्पद देखिएको अर्को एउटा ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका ट्याङ्करहरू थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको विष्टले बताउनुभयो। घटनापछि नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीबाट गएको टोलीले सर्राफ आयल पम्पमा तत्काल सिलबन्दी गरेको छ। निगमका निमित्त प्रमुख विष्टका अनुसार नियन्त्रणमा लिएका ट्याङ्करमध्ये एउटा पौडेल ढुवानी सेवा, तिलोत्तमाको र अर्को बिएनसी ढुवानी सेवा रहेको छ। शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको अर्को ट्याङ्कर त्रिमूर्ति ट्रान्सपोर्ट सेवाको रहेको उहाँले बताउनुभयो। घटनामा संलग्न ट्याङ्करका चालक, सहचालक र पेट्रोल पम्पका सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ। अम्लेखगञ्जबाट भलवारी स्थित निगमको कार्यालयमा आएर तेल अनलोड गर्नुपर्ने ट्याङ्कर निर्धारित मार्ग छोडेर अन्यन्त्र लगेर पेट्रोल पम्पमा डिजेल निकालिएको पाइएमा सम्बन्धित चालक तथा सहचालकलाई लुम्बिनी प्रदेशमा ट्याङ्कर सञ्चालन गर्न रोक लगाउने गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ। यस्तै सम्बन्धित ढुवानी कम्पनीलाई समेत कारवाहीको लागि सिफारिस गरिने जनाइएको छ। नेपाल आयल निगमले ढुवानीको क्रममा पेट्रोलियम पदार्थ चोरी तथा अनाधिकृत बिक्री हुन नदिन ट्याङ्करमा विशेष सिल तथा तालाबन्दी गर्ने व्यवस्था गरेको छ। सिल तथा ताला लोडिङ र अनलोडिङ हुने निर्धारित स्थानमा मात्र खोल्ने व्यवस्था छ। अम्लेखगञ्जबाट पेट्रोलियम पदार्थ लोड गरेर आएका ट्याङ्कर भलवारी स्थित निगमको कार्यालयमा पुगेपछि तेलको गुणस्तर तथा परिमाण परीक्षण गरिन्छ। परीक्षणपछि मात्र सम्बन्धित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने व्यवस्था रहेको निगमले जनाएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका 6 ठिमुरे स्थित दुर्गा भवानी माध्यमिक विद्यालय देउरालीको आधारभूत त कक्षा 1-5 लागि अस्थायी करार शिक्षक नियुक्तिका लागि लिएको परीक्षाको निष्पक्षतामाथि प्रश्न उठाउँदै परीक्षार्थीहरूले छानबिनको लागि जिल्ला प्रशासन कार्यालय पाल्पामा निवेदन दिएका छन्। परीक्षामा सहभागी 41 मध्ये 2 मात्र उत्तीर्ण भएका थिए। उत्तीर्ण 2 विद्यालयका प्रधानाध्यापक खेम बहादुर खत्रीका आफन्त हुन्। तीमध्ये 1 सहोदर बहिनी र अर्की नजिकको आफन्त रहेको परीक्षार्थीहरूले बताएका छन्। स्वार्थको द्वन्द्व भएको भन्दै अनुत्तीर्ण परीक्षार्थीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। परीक्षा निष्पक्ष नभएको आशंका गर्दै उनीहरूले परीक्षा प्रक्रिया छानबिन गरी पुनः परीक्षा सञ्चालन गर्न माग गरेका हुन्। परीक्षामा सहभागी मनिषा आलेले प्रधानाध्यापकका नजिकका 2 परीक्षार्थी मात्र उत्तीर्ण भएको बताइन्। निशा नेउपानी लगायतका परीक्षार्थीहरूले समेत सामाजिक सञ्जाल मार्फत निष्पक्ष छानबिनको माग गरेका छन्। अनिसा मिया, तिर्सना गाहा, कल्पना बगाले, निशा नेउपाने, रविन पाण्डे लगायतले प्रथम पत्र वस्तुगत परीक्षाको उत्तर पुस्तिका पुनर्योगको माग गरेका छन्। परीक्षार्थीहरूले परीक्षा सञ्चालनमा संलग्न विद्यालयका प्रधानाध्यापक खेम बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर उचै, गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजा राम भाट, विषय विशेषज्ञ मदन नेपाल र देवराज घिमिरे तथा गाउँपालिकाका शिक्षा स्रोत विज्ञ गोपाल बहादुर केसीको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। विद्यालयका प्रधानाध्यापक खत्रीका नजिक आफन्त उत्तीर्ण भएको विषयमा गाउँपालिकाका प्रवक्ता एवं सोही वडाका वडाध्यक्ष प्रकाश राईमाझीले परीक्षामा विद्यालयका प्रधानाध्यापककै नजिक आफन्त पर्नुले परीक्षा प्रक्रियामाथि
प्रश्न उठ्नु स्वाभाविक रहेको बताउनु भएको छ। उहाँले परीक्षासँग सम्बन्धित सबै पक्षमाथि छानबिन गर्नुपर्ने र परीक्षा स्थगित गरेर पुनः परीक्षा लिनुपर्ने बताउनुभयो। यस्तै शिक्षा शाखा प्रमुख भाटले प्रधानाध्यापक आफन्त परीक्षामा सहभागी भएको भए समितिबाट सो घोषणा गरेर अलग बस्नुपर्ने बताउनुभयो। परीक्षा प्रक्रियामाथि उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले शिक्षक नियुक्ति प्रक्रियाका विषयमा प्रमुख प्रशासकीय अधिकारी सुरेश भूषाललाई निष्पक्ष छानबिनको लागि निर्देशन दिएको छ। प्रमुख जिल्लाधिकारी भविश्वर पाण्डेले प्रक्रिया अघि नबढाउन यस अघि नै निर्देशन दिनुभएको छ। उहाँले उत्तर पुस्तिकामा कैफियत देखिए विज्ञलाई पनि कारवाही प्रक्रिया अघि बढाइने बताउनुभयो। विवादित विषयको छानबिनपछि मात्र परीक्षा प्रक्रिया निष्पक्ष भए नभएको तथा शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउने वा पुनः परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय हुने उहाँको भनाइ छ। लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रूपन्देहीको सालजन्डी पिपल डाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले गृह कार्य अघि बढाएको छ। लुम्बिनी प्रदेश सरकारका सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डेले आज रिफ्रेस सेन्टरको अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिटै सञ्चालनमा ल्याउने गरी निर्देशन दिनुभएको छ। मन्त्री पाण्डेले खानेपानी तथा सरसफाई कार्यालय रूपन्देही कार्यालय प्रमुख तथा प्राविधिक टोली सहित सेन्टरको निर्माण अवस्था बाँकी रहेका काम तथा सञ्चालनको लागि आवश्यक पूर्वाधार बारे जानकारी लिनुभएको थियो। निर्माण सम्पन्न भएर पनि लामो समयसम्म प्रयोगमा आउन नसक्दा नागरिकहरूले सेवा पाउन नसकेको भन्दै मन्त्री पाण्डेले आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। उहाँले कार्यालय प्रमुखलाई सेन्टर सञ्चालनको लागि आवश्यक तयारी पूरा गरी सम्बन्धित निकायले हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ। जनताका लागि निर्माण गरिएको पूर्वाधार लामो समयसम्म अलपत्र राख्न नहुने भन्दै उहाँले निर्माण सम्पन्न भएका संरचनाबाट नागरिकले तत्काल सेवा पाउने गरी काम गर्न निर्देशन दिनुभयो। लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणको यात्रालाई सहज सुरक्षित र आरामदायी बनाउने उद्देश्यले पश्चिम नवलपरासी रूपन्देही र कपिल वस्तु लगायतका जिल्लामा रिफ्रेस सेन्टर निर्माण गरेको छ। तर निर्माण सम्पन्न भएका कतिपय सेन्टर सञ्चालनमा आउन नसक्दा राज्यको लगानी अनुसार नागरिकहरूले प्रतिफल पाउन सकेका छैनन्। प्रदेश सरकारले निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा अधुरा र अपुरा आयोजनाको अवस्था पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ। सोही क्रममा रिफ्रेस सेन्टरको स्थलगत अनुगमन गरी सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको छ। पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 3 चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब 9:45 समयमा 43 वर्षीय शेरबहादुर विकले आफ्नी पत्नी 40 वर्षीय उनी माया विकको घाँटीमा धरिलो हतियार खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट गम्भीर घायल भएकी उनी मायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिनुभयो। उनी माया शेरबहादुरकी कान्छी श्रीमती हुन्। घटनाको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट सर्दीबाट प्रहरी नायब निरीक्षक सीताराम चौधरीको कमाण्डमा गएको टोली घटनामा पुगेको थियो। प्रहरीको टोलीले घटनामा संलग्न शेरबहादुर विकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दुम्की बास ल्याएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो। उता जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कटुवा पिस्तोल सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। ओमसतिया गाउँपालिका 6 नारायणपुर स्थित 23 वर्षीय अमन कुमार धवलको घरमा कटुवा पिस्तोल लुकाइराखेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धगधहीका प्रहरी निरीक्षक रामभक्त भट्टराईको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा 1 थान कटुवा पिस्तोल र 25 राउन्ड छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अमन कुमार धवल र सोही स्थानका 20 वर्षीय सुनिल केवटलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुभएको छ। यस्तै कपाल काट्ने र दाढी मिलाउने ठाउँका रूपमा चिनिने सैलुनको घरमा ब्राउन सुगर भेटिएपछि तुलसीपुर 11 स्थित एउटा सैलुन चर्चामा आएको छ। प्रहरीले सैलुनबाट 16 ग्राम 470 मिलिग्राम ब्राउन सुगर बरामद गरेपछि सैलुन सञ्चालकसहित 4 जना पक्राउ परेका छन्। स्थानीय 19 वर्षीय दीपक विगले सञ्चालन गर्दै आएको सैलुनमा लागु औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सैलुनमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा सैलुनमा रहेका तुलसीपुर 11 का 20 वर्षीय राजन केसीको साथबाट 3 ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी खेम बहादुर केसीले बताउनु भएको छ।
त्यसपछि प्रहरीले सैनुलमा थप खानतलासी गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा थप 13 ग्राम ब्राउन सुगर बरामद भएको हो। यस्तै पक्राउ पर्नेमा सैलुङ सञ्चालक विकर केसी सहित तुलसीपुर 12 का 21 वर्षीय आकाश चौधरी र 24 वर्षीय ध्यानी बाठा मगर रहेका छन्। पक्राउ परेका 4 जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका साथ हिल पार्कमा 2 करोडभन्दा बढीको लागतमा सप्तऋषि धाम निर्माण गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सप्तऋषि धाम नेपाल स्थापना गरी सप्तऋषिको प्राण प्रतिष्ठा सहित मन्दिरको उद्घाटन गरिएको हो। मानवता ज्ञान र संस्कृतिको साझा आधारका रूपमा विकास गर्ने उद्देश्यसहित धाम बनाइएको अध्यक्ष यदुनाथ पाण्डेले बताउनुभयो। धामलाई धार्मिक आस्थाको केन्द्रसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उहाँले बताउनु भएको छ। मन्दिरको एक समारोहको बीच हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश श्री 1008 ज्ञानानन्द सरस्वती, मुक्तिनाथ धामका प्रमुख संरक्षक स्वामी लोकानन्द लगायतले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा श्री 1008 शान्तानन्द सरस्वती, गोत्री योगी सोमराज, चैतन्य कृष्ण, प्रदेश सांसद चिन्तामणि पाण्डे, बुटवल नगर प्रमुख खेलराज पाण्डे, नगर उपप्रमुख सावित्रा देवी अर्याल लगायतको उपस्थिति थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सप्तऋषि धामलाई धार्मिक आस्थासँग मात्र सीमित नराखी बुटवलको पर्यटनसँग जोड्न सकिने बताउनुभयो। उहाँले हिल पार्क क्षेत्रको प्राकृतिक तथा पर्यटकीय सम्भावनासँग सप्तऋषि धामलाई जोड्न सके यस क्षेत्रले धार्मिक पर्यटन गन्तव्यको रूपमा लिन सक्ने बताउनुभयो। पश्चिम नवलप्रासीका 3 वटै सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सिरोफुरोको अब हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पृथ्वीचन्द्र अस्पताल परासीमा लामो समयदेखि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरू समस्यामा। भौतिक पूर्वाधार अभावको कारण पाल्पा अस्पतालको सेवा प्रभावित। पर्याप्त जग्गा नपुगेको भन्दै वर्षेनी आउने बजेट फ्रिज भन्दै। भैरहवामा सिल तोडेर ट्याङ्करबाट डिजेल निकाल्ने क्रममा 3 वटा ट्याङ्कर नियन्त्रणमा। सर्राफ आयल तत्कालका लागि सिल। घटनामा संलग्न चालक, सहचालक र पेट्रोल पम्प सञ्चालक भने फरार। र पाल्पामा शिक्षक छनौटको विषयमा प्रधानाध्यापक आफन्त परेपछि छानबिन गर्न माग। साँझ 6:30 बजेको स्थानीय सेरोफेरो आजलाई यति नै। भोलि बिहान 5:30 बजेको खबर सङ्गालोमा पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका शम्भु चौधरीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म सुरेश यादव बिदा हुन्छु। नमस्कार।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
5: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
7: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालु आर्थिक वर्ष 2083-84 लागि ₹1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 9842799011 सम्पर्क गर्नुहोला।
8: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम पास परासी, बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 9857023031।
9: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
10: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
11: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
12: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
13: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
12: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
14: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
9: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9847041106।
15: गोवर्धन चाचा, घरवा कब बनी हो?
16: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
15: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेगा। एक बार जाके तो देखी।
17: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
18: संपर्क खातिर
17: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 98 और 98 6630।

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा ऐन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
4: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
5: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
2: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, सञ्चालक शुभम यादव, फोन 0785906999 र मोबाइल 98577742।
6: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
7: लौ दाइ पनि सुनिला।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 7 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: नमस्ते, म डम्बर नेपाली सुन्दै हुनुहुन्छ।

0: गर्छन्। एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मंसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
3: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
4: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
5: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
0: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98 5 10 38 135।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
5: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
0: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
5: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
12: मैया, ए मैया।
13: हजुर, के भो?
12: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
14: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसिटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
13: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङको दाँत मिलाउने।
15: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803313351।
16: के भयो र किन रुन्नु भएको?
17: कहाँ रोएको र बुहारी, आँखाबाट त्यसै आँसु बगिरहन्छ, घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्, खै के भयो भयो।
18: मम्मी मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
16: ए भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
19: हजुर, परासीमा पहिलो पटक दृष्टिरोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
13: हाम्रा सेवाहरू
19: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापी द्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधि द्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर मोबाइल ल्यापटप टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
13: सम्पर्क भगवती नेत्रालय, रामग्राम 3 परासी सुनवल रोड, आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 9876728015 र 9857022215।
20: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
21: अंकल नमस्कार, बहिनी ब्याह कर द्वारा का?
22: हाँ बेटी, बिटिया सियान हो गई, अब समय में ब्याह हो जाते।
21: नहीं अंकल, पहले जैसा समय अब नहीं रह गई, अब ते 20 वर्ष ने पुग के ब्याह करे के और कराए के नहीं मिले, कानून विपरीत कैले में सजाए भोगे की पड़ी, और उतना भर नहीं छोटहन उम्र में ब्याह कर दे के बहिनी हिंसा में पड़े वाला प्रबल संभावना भी हो।
22: ऐसा बात बाटे?
23: हाँ, हिंसा से बचे खातिर और बचावे खातिर आजे से बाल विवाह न कैल जा और न करावल।
5: बाल विवाह कैल और करौले पर 50,000 रुपया, 3 वर्ष कैद जरिमाना होखेला। यह नाते अगर ऐसन गतिविधि होई तब नेरे रहल प्रहरी कार्यालय के फोन नंबर से या टोल फ्री नंबर 18 10 50 00 202 में संपर्क करे सकल जाए। इंद्रिणी सामाजिक विकास मंच, UMN, बाल अधिकार परियोजना और प्रतापपुर गाँव पालिका पश्चिम नवलपरासी द्वारा जारी संदेश।
19: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
13: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
19: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। MBBS, BDS, MD, MES, MDS अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
13: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510038135।
12: आउनुहोस् अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
24: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
12: लुम्बिनी मेडिकल कलेज
1: का छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महीना को पहिलो र तेस्रो शनिबार बिहान 11 बजे देखि साँझ 4 बजेसम्म,
2: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजे पछि,
1: र भैरहमा मेडिकल कलेज का नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महीना को पहिलो र तेस्रो शनिबार 2 बजे देखि 4 बजेसम्म,
3: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगार का लागि मेडिकल जाँच पनि गरिन्छ।
4: सम्पर्क जयसवाल साई स्वास्थ्य पोली क्लिनिक, रामग्राम 5 परासी, फोन 0785207746 र मोबाइल 9897041106।
6: तपाईं अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काङ्ग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
2: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
1: सल्यानको दार्मामा स्कब टाइफसको त्रास, 3 सातामै 4 जनाको मृत्यु, 100 भन्दा बढीमा संक्रमण पुष्टि, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
3: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
1: भोटेकोसी बाढीपछि खानेपानी समस्या बढ्दै, पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र र आदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
4: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
1: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने, निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
5: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै सुरु हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
6: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट सङ्कलन गरेका 15 खानेपानीका नमुनामध्ये 5 कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सिआइएनसँग बताउनुभयो।
4: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
6: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधनसहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जनसहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
7: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिबन्ध संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ। काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
2: को राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
6: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनलाई बताउनुभयो।
8: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्णय बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
6: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैङ्क कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बङ्गलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारतबीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भुटान र बङ्गलादेश हुनेछ। नोभेम्बर 8 मालदिप्स र पाकिस्तान तथा श्रीलङ्का र भुटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिप्स तथा बङ्गलादेश र श्रीलङ्का बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिप्स तथा समूह बीमा भुटान, बङ्गलादेश र श्रीलङ्का छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
1: सन्तोष गन्धर्व आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने, दूषित हावाबाट लाग्ने रोगबाट बच्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
9: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
12: तपाईँ पनि बाढी प्रभावित बालबालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
14: यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आवाज गराउनु, साँच्चै मद्दत गरेको छ। काममा लिने, सबै बस्ने, सबै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलिक ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो जो त्यहाँ भिडभाड भइरहेको हुन्छ
15: गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
12: ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर। ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए। फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
16: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
12: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
17: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु। धेरै मानिसहरूको समूह भावना पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
12: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
18: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
1: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
19: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि, मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो,
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ, भनौँ रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ, फेरि अर्को जोखिम,
6: त्यही बेसिनमा हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउँ, नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो. तर त्यो त भएन, होइन, त हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्स भन्ने चाहिँ मेरो एउटा आग्रह छ. अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ. त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन. अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो. अब त्यही नै हो. अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेका छ, त्यो आम्टामा छ. तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राइ गरेकै हो. र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राइ गरेको. नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यानश्रित विषयहरू हुन्. र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्. अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन. तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एक्सकाभेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
4: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
6: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ, र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ, र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ, र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
4: थिएन,
6: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
4: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र

0: कतै बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: अहिले रातको 8 बज्यो।
2: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति।

0: रेडियो परासी 90.2 मेगाहर्ज।
1: जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ, थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समयको

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित, राष्ट्रसंघको महासभामा हुने सहभागिताबारे जानकारी गराउन प्रधानमन्त्रीसँग विपक्षीको माग,
0: रविको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश बडुवा सिफारिश, उच्चस्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान,
1: मकवानपुरको इन्द्र सरोवरमा गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारैजना घाइते, खोटाङको दिगतेलमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु,
0: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी, बंगलादेशमा अवामी लीगका सात वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय,
1: र साफा च्याम्पियनशीपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँको खासबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा दुई मन्त्रीसँग एक एकजना सांसदले प्रश्न गरेर औपचारिकता पूरा गरेका हुन्। परराष्ट्र मन्त्री शिशिर खनाललाई नेपाली कंग्रेसकी सांसद सीता थपलिया र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नेकपाका प्रमुख सचेतक युवराज दुलालले एक एकवटा प्रश्न गर्नुभएको छ। सुरुमा काङ्ग्रेस सांसद थपलियाले परराष्ट्र मन्त्री खनालले यसअघि गरेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे सोध्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले आफूले प्रयोग गरेको ओल्ड ब्यागेज, पुरानो बोझ भन्ने अभिव्यक्ति नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौम सत्तासँग सम्बन्धित नभएको जवाब दिनुभएको छ।
3: सर्वप्रथम त ओल्ड ब्यागेजको स्पष्ट अर्थ र प्रयोग भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु। ब्यागेज शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतको अवरोध, नेगेटिभ कनोटेसनलाई जनाउँछ। उक्त भनाइको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण, इन्टर्नल पोलिटिकल पोलराइजेसन तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक

0: अस्त्रीकरण, पोरोकियल पोलिटिकल वेपनाइजेसन अफ फरेन पोलिसी र डिप्लोमेसीबाट मुक्त हुनु हो। तर यो अभिव्यक्तिको राज्य र सरकार निरन्तर उत्तराधिकारीवाला संस्था हो भन्ने स्थापित राजनीतिक मान्यता वा राज्यको विरासत लेगेसी विपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुन जान्छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
1: लिपुले कालापानी र लिम्पियाद्वारा समेटिएको नेपालको राजनैतिक नक्सा मुलुकको सार्वभौम दस्तावेज भएको उल्लेख गर्दै उहाँले यसलाई बोझ मान्न नसकिने जवाब पनि दिनुभयो। भूमि व्यवस्था मन्त्री राहुलले आफूलाई दुलालले सोधेको प्रश्नमा कानून परिमार्जनका लागि संसदमा ल्याउने र त्यही छलफल हुने सजिलो जवाब दिनुभयो।
2: मानिजूले भनेका सम्पूर्ण कुरालाई चाहिँ एड्रेस हुने गरिकन विधेयक मसौदा भइरहेको छ र यसमा थप यो विधेयक यहाँ आएर टेबल भइसकेपछि थप यसमा छलफल हुने नै छ र विगतमा सरकारले गरेका गुठी सम्बन्धीका जति पनि सहमतिहरू छन् त्यो चाहिँ यो सरकारले पनि अक्षर असल पालना गर्नेछ भन्ने कुरा म यहीँबाट यहाँ निवेदन गर्न चाहे।
1: संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले सांसदले मौखिक प्रश्न मन्त्रीलाई 20 र लिखित प्रश्न 50 सोध्न सक्ने व्यवस्था रहे पनि प्राविधिक कारणले अहिले कम प्रश्न मात्र आउने गरेको बताउनुभयो। उहाँका अनुसार प्रश्न सोध्ने सांसद उपस्थित नभएको र मन्त्रालयबाट जवाब नआएकाले समावेश नगरिने गरिएको बताउनुभयो।
3: पछिल्लो समयमा चाहिँ प्रश्न खास गरी मौखिक प्रश्न सोध्नेहरूको क्रम चाहिँ अलिकति घट्दो भएर पनि यस्तो हुन पुगेको हो। प्रश्न सोध्दै नसोध्नु भएको होइन, कतिपय प्रश्न पठाएको छ सचिवालयले सम्बन्धित मन्त्रालयमा उत्तर आउने क्रममा छन्। उत्तर आइसकेपछि क्रमश प्राप्त उत्तरलाई सचिवालयले कार्यान्वयन समावेश गर्ने हो। आजको हकमा दुईटा मात्रै गर्न सकिएको हो।
4: नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालिन्द्र शाहलाई संसदमा प्रश्नोत्तरमा सहभागी हुन अपील गर्नुभएको छ। यसअघि भदौ 10 तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भटेकोशी बाढ़ीका कारण स्थगित भएको थियो। बाढ़ीको 3 सातापछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ।
5: परिस्थिति सिर्जना भएको छ, त्यसले प्रश्नहरूको चाहिँ नि स्वरूपहरू बदलेर आउला, तर चाहिँ नि प्रश्नोत्तर चाहिँ नि संसदको अभिन्न अङ्ग पनि भएको हुनाले र प्रधानमन्त्री कार्यकारिणी निकाय र संसदसँगको प्रत्यक्ष संवाद पनि भएको हुनाले त्यो विषयमा मैले उहाँको जानकारी गराएको छु र त्यो विषयमा उहाँले चाहिँ नि अब उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै यसलाई चाहिँ नि नयाँ ढङ्गबाट अहिलेको परिस्थितिमा चाँडै त्यो खालको अवस्था चाहिँ नि प्रधानमन्त्रीजीलाई प्रश्नोत्तर कार्यक्रमको त्यो पाटो फेरि पनि सुरु गर्ने र चाँडै नै भन्ने छ।
4: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको र सर्वदलीय बैठकमा चासो नदेखाएको आरोप विपक्षीले लगाउँदै आएका छन्। सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि आज संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई बलियो बनाउन सर्वदलीय बैठक आवश्यक रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ। महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दावी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
6: ऋणको रूपमा स्वीकार गर्ने दृष्टिकोणबाट माथि उठी हालको विपदपछि नेपालले बिहोरेको क्षतिको विवरणसहित पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि अनुदान सुनिश्चित गर्ने कूटनीतिक पहल गरौं।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले भोटेकोशी बाढीपछि सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे सरकारलाई प्रश्न गर्नुभयो।
7: रसुवा बाढीपछि पीडित परिवारका केही अत्यन्त संवेदनशील प्रश्न मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु। जलविद्युत आयोजनामाका सुरुङमध्ये कतिवटा सुरुङमा खोज र उद्धार सम्पन्न भयो, कतिवटामा जारी छ? त्रिशुली माथिल्लो त्रिशुली 1216 को खोजी कार्यको पछिल्लो अवस्था के छ? धेरैजसो परिवार बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न डिएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ। परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले पहिचानको आधिकारिक जानकारी कहिलेसम्म पाउँछन्? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकको लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ?
1: छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आइसियूमा उपचाररत बाढी प्रभावितको अन्तर्वार्ता लिइएको विषयमा पनि संसदमा प्रश्न उठेको छ। आजको बैठकमा रासोपाकी सांसद समीक्षा बास्कोटाले केही दिनअघि सार्वजनिक एउटा अन्तर्वार्ताले स्वास्थ्य संवेदनशीलतामाथि मात्र होइन पत्रकारिताको समेत हुर्मत लिएको भन्दै प्रश्न उठाउनुभयो।
8: मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन। मानव जीवनलाई टिआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। त्यसैले म सरकारसँग के माग गर्न चाहन्छु भने अस्पतालमा उपचाररत बिरामी अझ आइसियूमै अन्तर्वार्ता दिनुपर्ने यस्तो किसिमका मेडिकल नेग्लिजेन्सका बहुआयामिक विषयलाई समेटेर अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ भन्न चाहन्छु।
4: आजको बैठकले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलित नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुबन्धन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि संशोधनको प्रस्ताव परेको थिएन। यससँगै नेपालले एसियाली विधायकीय संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन क्यालीको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ। यो प्रस्ताव स्वीकृत भएपछि के हुन्छ भनेर संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीलाई हामीले सोधेका छौं।
3: यो एउटा सम्मेलन हो, विभिन्न देशहरूले एउटा बहुपक्षीय रूपमा चाहिँ कानून निर्माणसँग सम्बन्धित यसका प्राविधिक पक्षहरूमा छलफल गर्ने, नयाँ अन्तर्राष्ट्रिय मानक अथवा अभ्यासहरू विकास गर्ने, त्यसबाट आफ्नो देशका अनुभवहरू साझा गर्ने, त्यसबाट हरेक विधि निर्माणको प्रक्रिया अथवा ल ड्राफ्टिङको क्रममा अलिकति विकास गर्नका लागि मद्दत पुग्ने भन्ने हो। नेपाल सरकारले सम्मेलनको रूपमा अनुमोदन गर्नका लागि प्रतिनिधि सभाले गर्नका लागि भनेर चाहिँ प्रस्ताव त भएको थियो, आज प्रस्ताव पारित भएको।
1: सभामुख डोलप्रसाद तर्यालले सत्तारूढ रासोपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकको अन्त्यमा सभामुख तर्यालले भदौ 26 गते सांसद सुनारले दिएका अभिव्यक्तिका केही शब्द हटाउन रुलिङ गर्नुभएको।
9: मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
1: सुनारले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
11: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको
12: साथ जीवनभरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धका सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिश भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलवासले आज न्याय परिषदले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको हो। बेलवासले जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो। जिल्ला न्यायाधीशको 63 वर्षीय उमेर हदका कारण बेलवासले अनिवार्य अवकाश हुन लाग्नु भएको हो। तर त्यसअघि नै 13 वरियतामा रहेका बेलवासीलाई उच्चमा सिफारिश गरिएको हो। संविधान अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशले 63 वर्ष उमेर पूरा भएपछि अवकाश पाउँछन्। कास्की न्यायाधीशमा रहँदा बेलवासीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण एवं संगठित अपराधको अभियोगको संशोधन हुने फैसला गर्नुभएको थियो। सोही गुण तीर्न सरकारले अवकाशको चार दिन अघि सिनियर 12 न्यायाधीशलाई पछि पार्दै वरियताको 13 नम्बरका बेलवासीलाई उच्चको न्यायाधीशमा सिफारिश गरेको हो।
3: राष्ट्रपा सभापति लामिछानेले भोलिका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। बैठकपछि बाढ़ी पश्चातको राहत खोज उद्धार पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गरिने कार्यसूची राखिएको छ। बैठक राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजे बस्ने गरी बोलाइएको छ। यसअघि विपक्षी दलका सांसदहरूले बाढ़ी पश्चातको राहत खोज उद्धार र पुनर्निर्माण पुनर्स्थापनाका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएका थिए।
4: नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा उहाँले गृहमन्त्री गुरूङको सम्पत्ति सियर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद र जनता सामु सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो। स्वार्थको द्वन्द्व नहोस् र आफू विरूद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। उहाँले समितिले गृहमन्त्रीको सम्पत्ति आमदानीको स्रोत ऋण सियर लगानी बैंक मौजदात लगायत विषयमा दिनगरी 45 पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भए पनि सार्वजनिक नगरिएकोमा उहाँको आपत्ति रहेको छ। सांसद केरुङले प्रतिवेदन सार्वजनिक नगरी गुरूङलाई पुनः मन्त्री नियुक्त गर्नुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको पनि बताउनुभयो।
5: जुन प्रश्नले राजीनामाको बाध्यता आयो त्यही प्रश्न छानबिनले कसरी समाधान गर्यो र कुन आधारमा सरकारले उहाँलाई त्यही मन्त्रालयको नेतृत्व दिन उचित ठान्यो? जनतालाई पटक्कै चित्त नबुझेको कुरा छ सभामुख महोदय। त्यो कुरा के हो भने कुरा चाहिँ सुशासनको सुगा रटाई गर्ने, प्रतिवेदनले मन्त्रीलाई पदमा फर्काउन मिल्ने तर प्रतिवेदन जनतालाई देखाउन नमिल्ने विषय के छ हौ? त्यो प्रतिवेदनमा हामीलाई पनि सुन्न इच्छा लागेको छ कि सुनै सुनका डल्लाहरूमा फेरि हीरा र जवाहरा थपियो त त्यो प्रतिवेदनमा?
3: उहाँले प्रतिवेदनका आधारमा सरकारले गृहमन्त्रीलाई निर्दोष ठहर गरेको भए त्यसको आधार प्रमाण र बयान सार्वजनिक गर्नुपर्ने माग पनि गर्नुभयो। त्यति मात्र होइन, उहाँले सुनसरीको कप्तानगंज घटनाको प्रतिवेदन पनि अहिलेसम्म सार्वजनिक नभएकोमा प्रश्न गर्नुभयो। नयाँ सरकारको पनि पुरानै सरकारको जस्तो रवैया रहेको उहाँको टिप्पणी छ।
5: पुरानोमा एउटा नयाँ अभ्यास थपियो सभामुख महोदय, त्यो हो मुद्दालाई विषयान्तर गर्नको निम्ति सुकुम्बासी बस्तीमा डोजर चलाइयो, घर टहराबाट निर्दोष जनता लखेटियो, मन नपरेका नेता र सञ्चार गृहको ढोका अगाडि गाडी तेर्स्याइयो, एसएमएस गरेकै कारण कर्मचारीलाई थुनियो, मन्त्री परिषदकै सदस्य नै पक्राउ गर्ने प्रयास भएको पनि सुनियो, मन नपरेकै कारण नेता व्यवसायी पत्रकार आदि समात्ने थुन्ने धम्क्याउने जस्ता असफल घटना वा प्रपञ्चहरू पनि कति भए कति भए।
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढ़ाउँदा आन्तरिक हवाई भाड़ा दर समेत वृद्धि हुन सक्ने बताउनु भएको छ। आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बीमा दायित्व बढ़ाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने तयारी रहेको बताउनुभयो। उहाँका अनुसार बीमा दायित्व बढ़ेसँगै वायुसेवा कम्पनीको लागत बढ़ने भएकाले त्यसको असर हवाई भाड़ा दरमा पर्न सक्ने सम्भावना छ।
3: मुस्ताङमा घरपोझुङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। उक्त गाउँपालिकाद्वारा आयोजित सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज उद्घाटन गर्नुभयो। यसअघि प्रमुख अतिथिसहित साथै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जुमसममा भेला भई झाँकीसहित सम्मेलन स्थल कवडल पुगेका थिए। सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले पठाउनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो। सम्मेलनमा हिमाल पहाड़ र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रूपमा मन्थन गरिनेछ। हरित गृह ग्यास उत्सर्जनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल पहाड़ र तराईका स्थानीय तहमा परेको जलवायु असर लगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ।
4: जलवायु अन्याय विरूद्ध सामागाउँका युवा आमरण अनसन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका एक सामागाउँका युवाले भनास्लो बेस क्याम्पमा आमरण अनसन बस्ने घोषणा गरेका हुन्। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज 2 गतेदेखि 18 गतेसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताउनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारीले सम्बोधन गरी लेखिएको 8 पदे ध्यानकर्षण पत्र सामागाउँ का उपाध्यक्ष कर्मा छेवाङ लामा, मनासलो संरक्षण क्षेत्र आयोजनाको स्थायी इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा बेस पेश गरेको लामाले बताउनुभयो। पत्रमा मनासलु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी समाचार। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा नवलप्रासी पूर्व कावासुतीका 24 वर्षीय नरबहादुर सिंह, धनुषाका 43 वर्षीय सुरज भट्टराई, पर्साका 44 वर्षीय भुवनेश्वर शाह, कानु र बाराका 32 वर्षीय सरफ रोस मिया रहेका छन्। उनीहरूको शवलाई हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा अरू चारजना घाइते भएका छन्। काठमाडौँबाट हेटौडा मिम्फेदी कुलेखानी फाखेल सडक खण्ड हुँदै वीरगंज जाँदै गरेको मध्य प्रदेशको इभी आज दिउँसो 2 बजे दुर्घटनामा परेको थियो।
4: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा क्षतिग्रस्त 12 झुलुङ्गे पुलको मर्मत शुरू गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिका स्थान, मालिङ्गा, मजुवाटार दोभान, महादेवा मास्टर चिरौदी खोला, सित बजार क्युरेनीटार र बेलख्यु भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत शुरू गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने क्युरेनी, गहती, पिमलटार, जागाराम, कोतपु, कल्लेरी, फोस्टेटार र फिलिङ झुलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बाँदरे झुलुङ्गे पुलको पनि मर्मत शुरू भएको छ। यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ। साथै बाढ़ीबाट प्रभावित थप 8 झुलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढ़ाइएको छ।
3: खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 11 खार्मीमा बाँदरलाई हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। निङ्गाले स्थित महभीरका 54 वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। मकैबारीमा आएका बाँदरलाई धपाउने क्रममा आज हानेको भरुवा बन्दुकको गोली श्यामबहादुरको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने र त्यहाँबाट थप छानबिन गर्ने प्रहरीले जनाएको छ।
4: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ। त्यसँगै नेप्से 48.57 अङ्कले बढेर 2633 बिन्दुमा कायम भएको छ। नेप्सेको आजको अङ्क भदौ 1 गते ताकै उच्च हो। हिजो अर्थमन्त्री सोडिम वाग्रेले पुँजीगत लाभकर हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसले गर्दा आज कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको हो। कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज 8.29 करोड़ 17,000 रूपियाँको कारोबार भएको छ। आजको कारोबार रकम असार 30 गते यताकै उच्च हो। आज कुल 265 कम्पनीको सेयर मूल्य बढ्दा 12 कम्पनीको सेयर मूल्य घटे भने 1 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको एक अदालतले पूर्व सत्तारूढ दल अवामी लीगका 7 वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सजाय पाउनेमा पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका पूर्व महासचिव ओ बैदुल कादर र पूर्व राज्यमन्त्री मोहम्मद अली आराफात लगायतका नेताहरू रहेका छन्। उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। न्यायाधीश जलरुल इस्लाम चौधरीको अध्यक्षतामा गठित 3 सदस्यीय बेन्चले उनीहरूलाई दोषी ठहर गरेको हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् 2024 जुलाई र अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनलाई दबाउने क्रममा करिब 1,400 जना मारिएका थिए। त्यो घटनापछि शेख हसिनाले आफ्नो 15 वर्ष लामो शासन सत्ता छोडेर भारतमा शरण लिनु परेको थियो। अदालतले 5 नेताको आधा सम्पत्ति जफत गरी पीड़ितका परिवारलाई दिन पनि आदेश दिएको छ। 2024 हिंसात्मक प्रदर्शनका सँग जोडिएका मुद्दाहरूमा अहिलेसम्म 68 दोषी ठहर भएका छन् भने तीमध्ये 22 मृत्युदण्डको सजाय दिइएको छ।
4: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दावी गर्नुभएको छ। ट्रम्पले आज सामाजिक सञ्जाल मार्फत दुवै देशले ऊर्जा पूर्वाधारमा प्रहार नगर्ने सहमति जनाएको बताउनु भएको हो। यसअघि उहाँले रूसका तेल रिफाइनरीहरूमा प्रहार गरेको भन्दै युक्रेनको आलोचना गर्नुभएको थियो। विश्वभर इन्धनको मूल्य वृद्धि इरान युद्धका कारण नभएको राष्ट्रपति ट्रम्पले जिकिर गर्नुभएको छ। रूस र युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेको उहाँको भनाइ छ। उहाँको यो भनाई इरान युद्धका कारण तेलको मूल्य बढ़िरहेका बेला आएको हो। मध्य पूर्वमा युद्ध 6.5 महिना पुग्दा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढ़ाएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियाली फुटबल महासंघ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। साफले आज बंगलादेशको राजधानी ढाकामा नोभेम्बर 5 सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। साफले जारी गरेको तालिका अनुसार भारत र पाकिस्तानबीच नोभेम्बर 5 पहिलो खेल हुनेछ। साफमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान समूह एमा छन्। समूह बीमा भारत, पाकिस्तान र मालदिव छन्। साफले नेपालको सहभागिता भए खेल तालिका परिवर्तन हुने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेसँगै साफमा नेपालको सहभागिता अन्यलमा छ। यसअघि सेप्टेम्बर एकसम्म निलम्बन फुकुवा नभए साफमा सहभागिता हुन नपाउने बताइए पनि अहिले त्यो मिति साफले सारिदिएको छ।
4: अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खासबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। वार्नर एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा अहिलेसम्म सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एकदिवसीय विश्वकप र सन् 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। वार्नर अस्ट्रेलियाका लागि 3 अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाड़ी समेत हुन्। उनले अस्ट्रेलियाका लागि 110 टी20 अन्तर्राष्ट्रिय खेलमा 1 3200 बढी रन बनाएका छन्। आज सामाजिक सञ्जाल मार्फत वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने जानकारी दिएका छन्। उनले आफू नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमाडौँको टोलीबाट एनपीएल खेल्ने बताएका हुन्। वार्नर एनपीएल खेल्न दशैंपछि नेपाल आइपुग्नेछन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसदमा मन्त्रीसंघको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित। राष्ट्रसंघको महासभामा हुने सहभागिताबारे जानकारी गराउन प्रधानमन्त्रीसँग विपक्षीको माग।
3: रविको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश बडुवा सिफारिस। उच्च स्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान।
4: मकवानपुरको इन्द्र सरोवरमा गाड़ी दुर्घटना हुँदा 4 मृत्यु, 4 घाइते। खोटाङको दिक्तेलमा बाँदरले हानेको गोली लागेर 1 व्यक्तिको मृत्यु।
3: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी। बंगलादेशमा अवामी लीगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय।
4: र साफा च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँ गोर्खासबाट एनपीएल खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: गर्छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: अंकल नमस्कार, बहिनी बियाह कर दुबारा का?
4: हाँ बेटी, बिटिया सियान हो गई, अब समय में बियाह हो जाते।
3: नहीं अंकल, पहले जैसा समय अब नहीं रह गई, अब ते 20 वर्ष ने पुग के बियाह करे के और कराए के नहीं मिले। कानून विपरीत कैले में सजाए भोगे की पड़ी और उतना भर नहीं, छोटा उम्र में बियाह कई देत के बहिनी हिंसा में पड़े वाला प्रबल संभावना भी हो।
4: ऐसा बात बाटे?
5: हाँ, हिंसा से बचे खातिर और बचावे खातिर आजे से बाल विवाह न कैल जा और न करावल।
6: बाल विवाह कैल और करौले पर 50,000 रुपया 3 वर्ष कैद जरिमाना होखेला। यह नाते अगर ऐसन गतिविधि होई तब नेरे रहल प्रहरी कार्यालय के फोन नंबर से या टोल फ्री नंबर 18 10 50 00 202 में संपर्क करे सकल जाए। इंद्रेणी सामाजिक विकास मंच, UMN, बाल अधिकार परियोजना और प्रतापपुर गाँव पालिका पश्चिम नवलपरासी द्वारा जारी संदेश।
7: हरे कृष्ण हरे कृष्ण हरे कृष्ण।
8: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
7: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टल तिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
9: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिन द्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, RCT, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
6: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
1: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98 5 10 38 135।
10: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
11: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
12: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
13: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
14: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
13: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
15: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
10: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 98 4 70 41 100 6।
16: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
17: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
16: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
17: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
1: सम्पर्क राजु आर्ट्स परासी, नवलपरासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 0785205010, मोबाइल 98570808010।
0: कारे पुर भैया आज कपड़ा बड़ा साफ और चमकदार लगता कौने सरफ से फिचले हरे
18: काहे तोके नाई मालूम बका आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता जेकर खरीद में साइकिल इनाम मिलता साथे कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा जेमे आईफोन 13 उपहार के भी व्यवस्था बा
6: जी हाँ आप सब भी स्वदेशी उत्पादन प्रयोग कैल जा और नेपाली होली कह के पहचान दिखावल जा
19: उत्पादक साफी सरफ उद्योग माया देवी गाँव पालिका 1 पाकड़ी कपिल वस्तु संपर्क नंबर 9826 48 200
20: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ महासचिव भोला पराजुली नवलपरासी उद्योग वाणिज्य संघ
21: सुन न खाजा खान जाऊ न यसो लास्टै भोक लाग्यो भने
22: जान त जाऊ अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न
21: ए कुरो त्यसो पो त्यसो भए जाऊ न त आरआर
23: लोकल कुखुराका विभिन्न आइटम माछाका परिकार हाँस तथा खसीको मासुका विभिन्न आइटम मोमो चाउमिन सहित भेज स्टिक केराका विभिन्न परिकार ससेज भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट
22: सम्पर्क आरआर सेन्टर पोइन्ट रामराम 11 जमुआर हुलास अटोक्राफको ठिक अगाडि मोबाइल 9857046130 र 9804400067
23: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी
24: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्
23: स्टुडेन्ट भिजामा अस्ट्रेलिया अमेरिका क्यानाडा जापान कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटीएस पीटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ एमबीबीएस बीडीएस एमडी एमएस एमडीएस अध्ययन गर्न तथा नर्सिङ इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु
24: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि शाखा प्रबन्धक श्याम कुमार बस्याल सम्पर्क 9510038135
25: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
26: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
27: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
28: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
27: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
29: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ
30: हामी सबैको एउटै आवाज
2: मानव बेचबिखन मुक्त समाज
3: जनहितका लागि आफन्त नेपाल सौजन्य आवर डटर्स इन्टरनेसनल
4: डाक्टर विनोद नेता कन्डेल आँखा अस्पताल परासीको अनुरोध
5: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु मासु पलाएको परेलाको समस्या आदिको नियमित शल्यक्रिया
4: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ
5: हो त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ
4: अनुरोधक नेपाल नेत्र ज्योति संघ डाक्टर विनोद नीता कन्डेल आँखा अस्पताल परासी फोन नम्बर 0785201146 र 0785211033
7: अरे वाह देखा थी बहुत बढ़िया घर बनवा वाला हो
8: हाँ घरवा तो बढ़िया ने बन गई लेकिन देखते बड़ा टाइल मार्बल और डेकोरेशन के सारा काम बाकी बा
7: चला इतना बढ़िया सोच तुहार रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके
9: जी हमन की यहाँ टाइल मार्बल ग्रेनाइट टोटी बाथरूम फिटिंग किचन डेकोरेशन मोटर पानी टैंकी शावर मिक्सर सीसा टेबल टॉप कम्बोर्ड सीट सीपीवीसी पीवीसी पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री
11: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक
12: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार आज कार्यक्रममा भोटेको सितृशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार
29: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था घर घरमा हुने सर्च सकिसकेको अवस्था टनेल सर्च चलिसकेको अवस्था हो
12: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा
30: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ पहाडी नआउने ठाउँमा पहिरो नआएको ठाउँमा त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई राम्रो लाग्छ
12: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चिनको चेतावनी तर सुरुमा आजका प्रमुख विश्व समाचार
31: गनी अन्सारीबाट समाचार सुन्नुहोस् संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाईबीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ 5 दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढी मानिसहरू जिबुटी पुगेका छन् जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन् बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्
32: Officials on the numbers could rise if fighting continues.
31: यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन् बीबीसी संवाददाता रिचर्ड कागोए हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन् त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन् चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक वक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन् सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 वर्ष अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 को उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

0: का कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको
2: कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छ
1: या कुनै निर्क्यौल चाहिँ निकालेको अवस्था चाहिँ होइन, सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
2: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो,
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटे कोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
3: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
4: त्यहाँ त केही छैन, सब बगाखा नि त, घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
3: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
5: त्यहाँ त असम्भव जान सकिन्न, सबै घरहरू सबै त्यो उल्लो क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन।
3: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
6: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, पहिरो नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
3: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
7: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
7: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक्छ। अब ठुलो

0: भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ। र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलली नै गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ। र दसैँ पछाडि कोपेरी फेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभेलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
1: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के के सोचिएको छ?
0: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ, र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने, अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ। र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ, र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भयो।
1: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
0: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने चाहिँ अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
2: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलोपटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षामा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले रातको 9 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati

नमस्कार, तपाईँले भर्खरै सुन्नुभयो बीबीसी नेपाली सेवा। सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जबाट बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भएको छु। अहिले तपाईँ रेडियो सुनेर कोही सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, कोही परीक्षाको तयारीका लागि पढ्दै हुनुहुन्छ होला, त कोही घरको कामकाज सिद्ध्याउनु भयो होला, तर धेरै कामहरू बिर्सन पनि त सक्नुहुन्छ। कुखुरा परेवा र बाख्राको खोरमा चुकुल लगाउन पो भुल्नुभयो कि, एकपटक याद गर्नुहोला। गोठमा गाई भैँसी पाडापाडीको दाम्लो बलियोसँग बाँध्नु त भएको छ होइन, एकपटक गएर हेर्ने कि, फेरि रातभरि तपाईँको बाली नाली खाई नोक्सान पनि गर्न सक्छन्। तपाईँले सुत्ने बेलामा खानुपर्ने औषधि पो छुटाउनु भयो कि, तपाईँका आफन्त टाढा छन् भने एकपटक फोन गरेर सम्झनु पर्नेमा भुल्नुभयो कि, परिवार नियोजनका साधन प्रयोग गर्ने गर्नुभएको छ भने आज छुटाउनु भयो कि, याद गर्नुहोस् है। तपाईँ भान्साको काम सकेर ग्यास बन्द गर्नुभयो, दाउरा वा कोइलामा खाना पकाउनु भएको भए आगो राम्ररी निभाउनु भयो, एकपटक सम्झनुहोस् त। तपाईँ सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको आज दिनभरिको प्रसारणको अन्तिम क्षणमा हुनुहुन्छ। आज दिनभरि हाम्रो प्रसारण सुन्नु भएकोमा हामी आभारी छौँ। अन्त्यमा तपाईँको आजको रात्रि सुखद सपनीका साथ बितोस्। हामी भोलि बिहान 5 बजे पुनः सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको प्रसारण लिएर उपस्थित हुनेछौँ। हवस् त, नमस्कार।